बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू अब निर्विकारी बन, 63 जन्म विकारमा गिरेऊ, अब अन्तिम जन्म पवित्र बन, अहिले मर्नु पनि सबैलाई छ, म स्वर्ग स्थापना गर्न आएको छु, त्यसैले अब मेरो श्रीमतमा चल, मैले जे भन्छु त्यो सुन, अहिले तिमी पत्थर बुद्धिलाई पारस बुद्धि बनाउने पुरूषार्थ गरिरहेका छौ, तिमी नै पूरा सिंढी उत्रिन्छौ र चढ्छौ, तिमी मान्न मानव जिन्न हो, जिन्नको कहानी छ नि। उसले भन्यो काम देऊ, तब राजाले भने ठिक छ, सिंढी चढ माथि उत्र तल जाऊ, माथि आऊ तल जाऊ भनेर त्यही काम दिनुभयो। धेरै मानिसहरूले भन्छन् भगवानलाई के परेको थियो र यो सिंढी चढाउने उतार्ने काम गर्नुहुन्छ, किन यस्तो सिंढी बनाउनु भयो होला। बाबा सम्झाउनुहुन्छ यो अनादि खेल हो, मेरा बच्चाहरू तिमीले 5000 वर्षमा 84 जन्म लियौ, 5000 वर्ष तिमीलाई तल उत्रिन लाग्यो भने माथि 1 सेकेण्डमा पुग्न सक्छौ, यदि तिमी आत्म अभिमानी बन्यौ भने यो तिम्रो योगबलको लिफ्ट हो। बाबा भन्नुहुन्छ याद गर्यौ भने तिम्रो पाप काटिन्छ, बाबा आउनुहुन्छ तब सेकेण्डमा तिमी माथि चढ्छौ, फेरि तल उत्रिन 5000 वर्ष लागेको छ, कलाहरू कम हुँदै जान्छन्, चढ्नको लागि लिफ्ट दिनुभएको छ, सेकेण्डमा जीवन मुक्ति हुन्छ, सत प्रधान बन्नु छ, फेरि बिस्तारै तम प्रधान बन्दै आएका छौ, अहिले जब म तिमीलाई स्वर्गको बासाई दिन आएको छु तब तिमी पवित्र किन बन्दैनौ, तर कामेशु कर्देशु पनि छन् दुनियाँमा, विकार नमिलेमा फेरि स्त्रीलाई आइमैलाई पिट्छन्, बाहिर निकालिदिन्छन्, आगो लगाइदिन्छन्, अबलाहरूमाथि अत्याचार गर्छन्, यो पनि यो नाटकमा निश्चित छ, ड्रामामा निश्चित छ। अच्छा मिठे मिठे सिकिलदे बच्चाहरूप्रति मातपिता बाप दादाको याद प्यार और गुड मर्निङ, रूहानी बाबाको रूहानी बच्चालाई नमस्ते, हामी रूहानी बच्चाहरूको रूहानी बाबालाई गुड मर्निङ नमस्ते भन्दै आजलाई धारणाको लागि मुख्य सारमा 2 पोइन्ट दिएको छ। पहिलो पोइन्टमा भनिएको छ जगतको मालिक बन्न वा विश्वको बादशाही लिनको लागि मुख्य काम विकारमाथि जित प्राप्त गर्नु जरूरी छ, सम्पूर्ण निर्विकारी अवश्य बन्नु छ। दोस्रोमा भनिएको छ जसरी हामीलाई बाबा भगवान मिल्नु भएको छ त्यसरी नै सबैलाई बाबासँग मिलाउने कोसिस गर्नु छ, बाबाको यही पहिचान दिनु छ, सच्चा सच्चा यात्रा सिकाउनु छ। आजको वरदानमा भनिएको छ श्रोताहरू, गमको दुनियाँ अथवा दुःखको दुनियाँ अगाडि हुँदा पनि बेगमपुरको बासाही अथवा सतयुगको बासाही अनुभव गर्ने अष्ट शक्ति स्वरूप भव भनेर आज बाबाले वरदान दिनुभएको छ। र वरदानको विस्तारमा भनिएको छ गम र बेगमको अहिले नै यो ज्ञान छ, गमको दुनियाँ अगाडि हुँदा पनि सदा बेगमपुर बासाहीको अनुभव गर्नु यही अष्ट शक्ति स्वरूप बन्नु, कर्म इन्द्रिय जीत बन्नु बच्चाहरूको निशानी हो। अहिले नै बाबाद्वारा सर्वशक्तिहरूको प्राप्ति हुन्छ, तर यदि कुनै न कुनै संघ दोष छ भने, कुनै कर्म इन्द्रियको वशीभूत भएर आफ्नो शक्ति गुमाउँछौ भने त्यो बेगमपुरको नशा र खुशी प्राप्त हुन सक्दैन, त्यसको लागि पुरूषार्थ गर्न जरूरी छ, त्यो स्वत नै गुम्छ, बेगमपुरका बासा पनि कंगाल बनेका हुन्छन्। आजको स्लोगनमा भनिएको छ श्रोताहरू, दृढताको शक्ति सदा साथमा छ भने सफलता गलाको हार भएर आउँछ। अव्यक्त इशारामा बाबाले भन्नुभएको छ यस अव्यक्त महिनामा बन्धन मुक्त रहेर जीवन मुक्तिको स्थितिको अनुभव गर भनेर आज अव्यक्त इशारा दिनुभएको छ। यसको विस्तारमा भनिएको छ आफ्नो संकल्पको तूफान वा कुनै सम्बन्धद्वारा प्रकृति वा समस्याहरूद्वारा तूफान वा विघ्न आउँछन् भने त्यसबाट मुक्ति पाउनको लागि युक्तियुक्त बन, जबसम्म योगयुक्त हुँदैनौ तबसम्म विघ्नहरूले युक्त भइरहन्छौ, दुःख भइरहन्छ, सुख मिल्दैन, त्यसैले बाबा हामीलाई योगी बन, राजयोगी बन र सुखी बन र सुखधाममा जाने पुरूषार्थ गर भनेर इशारा दिनुभएको छ। हवस्त आत्मीय श्रोताहरू, भगवान शिव बाबाले दिनुभएका यी ज्ञानका रत्नहरू यहाँहरू सबैले हृदयङ्गम गर्नुहुनेछ,
आत्मसात गर्नुहुनेछ र अरूलाई पनि गराउनुहुनेछ भन्ने शुभ भावना शुभकामना दिँदै यो कार्यक्रमलाई प्रविधि संयोजन गरी सहयोग गर्ने आत्मीय भाइ आकाश चौधरीलाई धन्यवाद।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98648 36213।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 28 गते सोमबार, मे 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारको नीति तथा कार्यक्रम, आज सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य, पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा।
1: एसीएको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष, प्रचण्ड वामपन्थी एकताको पक्षमा।
0: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेखतिर लागेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रेतिएपछि पंक्षी अनुसन्धान रोकियो।
1: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाब, अमेरिकाद्वारा अस्वीकार, मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा।
0: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने, राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी, चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुन लागेको प्रसंग।
1: नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकतामा राख्दै सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। मुलुकको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृति र समृद्ध समाज निर्माणका लागि दृढ़ताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले तयारी गरेको हो। अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आगामी वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति रहेको छ। अर्थ राजनीतिक संकटको जरो विस्तृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोझिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेशा र लगानीको माध्यममा रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण मुलुक गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता, प्रतिस्पर्धा र नव प्रवर्धक मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारले तयारी गरेको छ। आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत राष्ट्रको विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको यथार्थ परक चित्रण गर्दै आगामी कार्यदिशा निर्धारणमा सहयोग पुग्ने सरकारले योजना समेत अघि सारेको छ। यसैबीच आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। संविधान अनुसार राष्ट्रपतिले नै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यव्यवस्था रहेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज अपरान्ह 4 बजे बैठक बोलाइएको छ।
3: अपरान्ह 2 बजे बस्ने आह्वान भएको छ। 4 बजे सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठक लाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
0: यसैबीच आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई बुझाइसक्नुपर्छ। ऐनको दफा 11(1)मा भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजन विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको 15 जेठमा बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता एक महिना अगाडि नै अर्थात 15 वैशाख भित्रै संसदमा पेश गरिसक्नु पर्थ्यो। तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले पेश गरिसकेको अवस्था छैन। दफा 11-2 अनुसार बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको विवरण संघीय संसदमा पेश भएपछि सैद्धान्तिक छलफल गरी त्यसमा कुनै विषय समावेश गर्नुपर्ने हटाउनुपर्ने वा सो सम्बन्धी कुनै सुझाव वा निर्देशन दिन आवश्यक देखेमा वैशाख मसान्तभित्र त्यस्तो सुझाव तथा निर्देशन अर्थ मन्त्रालयमा पठाउन सक्ने भनिएको छ। सरकारले अधिवेशन नै 28 वैशाख अर्थात आज बोलाएको र सोही दिन नीति तथा कार्यक्रम वाचन गर्ने तयारी भइसकेकाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची झन पर धकिलिने भएको छ। यसैबीच नेपाल उद्योग परिसंघ सीएनआईले आगामी आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ। परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको हो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सुझाव पेश गरेको छ। आय आर्जन र सम्पत्ति सृजनालाई सहयोग गर्ने गरी बजेट ल्याउनुपर्ने परिसंघका अध्यक्ष पाण्डेले बताउनुभयो। नीतिगत अस्थिरता, मुद्रास्फीति नियन्त्रण नीति, निजी क्षेत्रमा जाने ऋण घटाउने र विदेशी मुद्रा संचिति बढ़ाउने नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, 2079 सम्पत्ति वर्गीकरण कार्यविधि लगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएको परिसंघको निष्कर्ष छ। ऋणको औसत ब्याजदर एकल अंकमा झरेको र बैंकिङ प्रणालीमा 10 खर्ब भन्दा बढ़ी लगानी योग्य पूँजी भए पनि लगानी नभएको समेत परिसंघले सरकारको ध्यान आकर्षण गराएको छ।
1: माध्यमिक शिक्षा परीक्षा एसीएको नतिजा भोलि प्रकाशन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी पूरा भइसकेको समेत जनाएको छ। एसीए सकिएपछि 5 वैशाखमा 77 जिल्लाका उत्तर पुस्तिका र अंक सानोठिम स्थित परीक्षा केन्द्रमा ल्याइएको थियो। त्यसपछि प्राविधिक सत्रको कार्य शुरू भएको थियो। 19 देखि 29 चैतसम्म भएको एसीमा नियमित तर्फका 4,46,776 र ग्रेड वृद्धिका तर्फका 63,485 विद्यार्थी सहभागी थिए। 2,57,227 छात्र र 2,52,434 छात्रले परीक्षामा भाग लिएका छन्। विगतका वर्षहरूमा एसीईको नतिजा सार्वजनिक गर्न 3 महिना समय लाग्ने गरेको थियो। यसपटक भने एसीई निर्देशिका नै परिमार्जन गरेर सरकारले 1 महिनामै प्रकाशन गर्न लागेको हो। विगतका वर्षहरूमा नतिजा धेरै कुर्नु पर्दा विद्यार्थी पनि के पढ्ने भनी अन्यल अवस्था रहेको थियो, तर यसपटक भने 1 महिनामै नतिजा सार्वजनिक हुन लागेको हो।
0: काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा 4,631 सवारी साधन दुर्घटनामा पर्दा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते अवस्थामा छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिका रहेको ट्राफिक प्रहरीले जनाएको छ। 16 देखि 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्षभन्दा माथिका 81 जना दुर्घटनामा परेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरेको बताएको छ। सरकारले 100 दिनको कार्ययोजनामा समावेश गरे अनुरूप सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुविदीले सीआईएनसँग बताउनुभयो। ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार पनि गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी साधनको चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको हो। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो।
1: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपाका सबै अध्यादेश एउटै एकैपटक अस्वीकृत गर्ने कि वस्तु अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भनी नपुगेको नेताहरूले बताएका छन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभई स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। संविधान सभामा सत्तारूढ़ रासपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन, तर राष्ट्रिय सभामा रासपाको उपस्थित छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृहकार्यमा कांग्रेस, एमाले र नेकपाका नेताहरू जुटेको बताइएको छ। हालै जारी गरिएका सबै आठ अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची समेत तय गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वनका उपभोक्ता सुविधाको खोजीमा वन सम्बन्धी निकायको दावी भने फरक फरक।
4: एउटा समयमा कर लिँदैन थियो, बीचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5% उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ।
1: ई विडिङ चलखेल गरेर 313 ठेक्काको द रेट परिवर्तन, विद्यार्थी लेकतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड। वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ, यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन शीर्षकमा खबर छ। त्यस्तै गरेर पेट्रोलको भार मध्यम वर्गलाई मार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल निउपानीको इन्धनमा हुने खर्च 35% हाराहारी पुग्ने देखिएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधेधारदे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने गरेको छ। पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिले दुई पाङ्ग्रे सवारी र सार्वजनिक यातायातमा भर पर्ने मध्यम वर्गको दैनिक थप महँगिएको छ, तर ईभी तर्फको फटको अझै सहज भने देखिएको छैन। त्यस्तै यार्सा टिप्दै कलिला हातहरू शीर्षकमा डीबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ भने विद्यार्थी लेख हिँडेपछि 15 दिन विद्यालय बन्द शीर्षकमा मनोज बडुले दार्चुलाबाट खबर लेख्नु भएको छ। अभिभावकसँगै विद्यार्थी यार्सा संकलनका लागि लेखतिर हिँडेपछि अपी हिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। अपी हिमालका सामुदायिक विद्यालय आइतबारदेखि लागू हुने गरी 15 दिनका लागि बन्द गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार बर्खे विधाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको छ। आमदानीको मुख्य स्रोत नै यार्सा संकलन भएकाले पनि सिजनमा विद्यार्थीहरू त्यहाँ जाने गरेको बताइएको छ। त्यस्तै पश्चिम एसिया तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा यूएनडीपी शीर्षकमा कृष्णा प्रसाईले खबर लेख्नु भएको छ। पश्चिम एसियामा जारी तनावका कारण मानव विकासका सूचाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण आप्रवासन र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एसियामा द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरेको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै लगानी वृद्धिमा सघाउने बजेट ल्याउन परिसंघको आग्रह शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ।
0: प्रदेशगत भेला गर्दै देउबा पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर पनि छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले समानान्तर रूपमा पार्टीको 15 अधिवेशन गर्ने तयारी अगाडि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउबा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो। देउबा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउबा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै भेला बोलाएको छ। अरू 5 प्रदेशमा समेत भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोकिने नेता बताउने गरेका छन्। बर्ड फ्लूले चरा रितिएपछि रोकियो पंक्षी अनुसन्धान शीर्षकमा शंकर आचार्यले पर्साबाट लेख्नु भएको खबर छ। अनुसन्धानका लागि पालिएका पंक्षी बर्ड फ्लूले मरेपछि राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरको अनुसन्धान कार्य रोकिएको हो। चैत अन्तिम सातादेखि कार्यालय परिसरमा बर्ड फ्लू देखा परेर 1 वैशाखमा बाँचेका पंक्षीदेखि अण्डा दाना लगायत सम्पूर्ण वस्तु नष्ट गरिएको थियो। 21 चैतमा पहिलोपटक अनुसन्धान केन्द्रमा रहेका टर्कीमा बर्ड फ्लू देखिएपछि अन्य पंक्षीमा पनि सर्दै गएको कार्यक्रमका सूचना अधिकृत खम्ब बहादुर प्रजाले बताउनु भएको छ। कार्यक्रममा करिब 50 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अर्को खबर 5 दिनमा एक्लैले गरिन 132 जनाको आँखाको शल्यक्रिया शीर्षकमा आनन्द गौतमले ताप्लेजुङबाट लेख्नु भएको खबर पनि छ। मेची आँखा अस्पताल झापाका डाक्टर विनिता थापाले ताप्लेजुङ पुगेर 5 दिनमा 132 जनाको आँखाको शल्यक्रिया गर्नुभएको हो। नागरिक दैनिकमा ई बिडिङमा चलखेल 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। प्रतिवादीको इन्कारी बयान छ। विद्युतीय कारोबार र संगठित अपराधमा मुद्दा हालिएको छ। 1163 सय बोलपत्र प्रभावित भएको छ। पूर्व मन्त्री विक्रम पाण्डेको बयान शीर्षकमा अर्को खबर पनि उल्लेख गरिएको छ। वामपन्थी एकता पक्षमा दहाल शीर्षकमा खबर छ। वामपन्थी दलहरूबीचमा एकताको चर्चा चलिरहेको बेला नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एकताको पक्षमा उकालत गर्नुभएको हो। निर्मल लामाको 26 स्मृति दिवसका अवसरमा हिजो काठमाडौँमा भएको एउटा कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखा पार्न देशी विदेशी प्रतिक्रियावादीहरूले नै ठूलो योजना अन्तर्गत लागि परेको दावी गर्दै एकता अहिलेको आवश्यकता भएकोमा जोड़ दिनुभएको हो। यसैबीच नेकपा केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी बाँटफाँट गरेको पनि उल्लेख गरिएको छ। अर्को खबर रवि सपना शब्द जुहारी शीर्षकमा छापिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिनु भएको छ। कानून दिवसको अवसरमा शनिबार आयोजित एउटा कार्यक्रममा कामु प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकारको दबाव र महाअभियोगको त्रासबाट टाढा रहेर न्याय सम्पादन गर्न देशभरका न्यायाधीशहरूलाई भन्नुभएको थियो। कानून व्यवसायी हुँदादेखि नै आफूले लड्दै आउनु परेको पनि उहाँले बताउनु भएको थियो। अर्को खबर नयाँ पत्रिका दैनिकमा श्रीमान श्रीमती छुटेर बस्दा गर्भ निरोधक साधनको प्रयोग कम हुँदै शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको यो खबर छापिएको छ। एक वर्षमा सरकारले वितरण गर्यो 2,66,00,000 विभिन्न अस्थायी साधन शीर्षकमा पनि खबर छापिएको छ। लुम्बिनीको मायादेवी मन्दिर दर्शनार्थीहरूलाई शुल्क वृद्धि गरिएको बारेमा दिपेश पछाईले भैरहवाबाट लेख्नु भएको खबर छापिएको छ। अनि अर्को खबर रहेको छ सरकार बजेट निर्माणमा केन्द्रित रहेका बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको यो खबर हो। देउबा शक्तिमा हुँदा आरजूको सधैं रजगज भूटानी शरणार्थी प्रकरणदेखि प्रहरीको सरूवा बढ़ुवा र ठूला ठेक्कासम्ममा विवादित शीर्षकमा भित्री पन्नामा अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावमाथि आफ्नो औपचारिक जवाब पठाएको छ। इरानी संचार माध्यमका अनुसार पाकिस्तानको मध्यस्थता मार्फत जवाब पठाइएको छ। जवाबमा अमेरिकाको प्रस्तावलाई अस्वीकार गरिएको बताइएको हो। यद्यपि दुवै पक्षले प्रस्ताव र जवाबको विस्तृत विवरण भनी अझैसम्म सार्वजनिक गरिरहेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक महत्वाकांक्षामा केन्द्रित 14 बुँदे समझदारी पत्रमा आधारित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत गरेको अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार गर्दै खारेज गर्नुभएको छ। द्वन्द्वमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको पाकिस्तान मार्फत आएको जवाबलाई उहाँले खारेज गरिदिनु भएको हो। राष्ट्रपति ट्रम्पले शर्तसहितको जवाब कुनै पनि हालतमा मान्य नहुने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले मार्फत उक्त हमलाको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाएकोमा आपत्ति जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। नियमित कप्तान अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा छ। अनुभवी कप्तान अरूणाको अनुपस्थितिमा मुख्य प्रशिक्षक जगदीश भट्ट आगामी 8 जेठबाट राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपमै नयाँ कप्तान नियुक्त गर्ने तयारीमा रहनु भएको छ। सन् 2019 कप्तानी गर्नुभएका अरूणा शाही अस्ट्रेलिया पुगेपछि राष्ट्रिय महिला भलिबल टोलीले नयाँ कप्तानका साथ काभा च्याम्पियनशीप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीहरूलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड 5 विधाकमा छन् जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। त्यसै गरी मोमेन्टम अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। नेपाली क्रिकेटको विकासमा लामो समयदेखि योगदान पुर्याएका एकजना व्यक्तित्वलाई क्यानले लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने जनाइएको छ। क्यानको पछिल्लो समयमा नेपालको एक दिवसीय मान्यता रक्षा गर्नेतर्फ केन्द्रित भइरहेको पनि बताइएको छ। क्यानले पछिल्लो पटक 2081 असोजमा साधारण सभा आयोजना गरेको थियो। त्यसपछि साधारण सभामा ढिलाइ भएको र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै क्यानका पदाधिकारीमाथि प्रश्न समेत उठ्दै आएको छ। र गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा आइतबार टर्किस एयरलाइन्स विश्वकप गल्फ कप अन्तर्गत एमेच्योर सिरिजको काठमाडौँ छनौट प्रतियोगितामा चन्दन कायस्थले उपाधि हात पार्नु भएको छ।
1: वन व्यवस्थापनमा सरकारको चासो र रणनीति कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको
9: प्रतिलिपि अधिकार संरक्षण गरौं।
10: सर्जकको सम्मान शब्दले होइन व्यवहारले गरौं।
9: सृजनालाई बचाऊ, सर्जकलाई सम्मान गरौं।
10: अर्काको सृजना वा रचनालाई चोरी नगरौं।
9: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं।
10: बौद्धिक सम्पत्तिको रक्षा गरौं।
9: सृजनाको संरक्षण गरौं।
10: सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली।
11: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
12: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: त्यहाँ चाहिँ प्रवेश गर्न मिल्दैन, तर समग्रमा अन्य ठाउँमा चाहिँ सामुदायिक वनहरूमा चाहिँ पात भयो अथवा दुधे लहरा भयो अथवा कुनै किसिमको जडीबुटी, जस्तै हाम्रो गाउँघरमा पुरानो चलन छ नि त, त्यस्तो किसिमको जडीबुटीहरू लिनको लागि पनि सधैँ जानुहुन्छ। त्यसमा रोकटोक चाहिँ हामीले गरेका छैनौँ अहिलेसम्म। हामीले अझ यो पश्चिम क्षेत्र भनौँ न मा चाहिँ वन क्षेत्र एकदम कम 0.12% मात्रै भएर त्यहाँका उपभोक्ताहरूलाई पनि काठ दाउरा चाहिन्छ भनेर हामीले आफ्नो निजी यो के अरे वन कार्यालय पार गरेको नर्सरीहरूबाट निशुल्क रूपमा दिने गरेका छौँ। यति मात्र होइन, हामीले घर घर पनि गत वर्ष घर घर गाउँमा घर घर लगेर पनि हामीले बिरुवाहरू हामीले बाँडेका छौँ। गत वर्ष बाँडेको यसपालि पनि हामीले बिरुवाहरू चाहिँ बाँड्छौँ, घर घर लगेर बाँड्छौँ। यहाँ पनि आउनुहुन्छ लानुहुन्छ, त्यसपछि हामीले घर हामीले फेरि वनजन्य मात्रै होइन, हामीले फलफुलका बिरुवाहरूदेखि लिएर आयार्जन हुन खालको आँपका बिरुवा, लिचीका बिरुवा, कटहरका बिरुवा, अम्बाका बिरुवाहरू समेत वन कार्यालयले बाहिरबाट जिल्लाबाट खरिद गरेर ल्याएर पनि हामीले घर घरमा पनि पुर्याएका छौँ। हामीले नगरपालिकाहरूलाई पनि दिएका छौँ, त्यहाँबाट पनि उहाँहरूले लानु भएको छ। विभिन्न स्थानीय तहहरूलाई पनि हामीले दिएका छौँ र हामीले पनि बाँडेका छौँ।
13: जस्तो कि डिभिजनको चाहिँ आफ्नो खालको त्यस्तो नियम छ, जसले आवश्यक पर्ने वस्तुहरूलाई सहजै रूपमा उपलब्ध गराउनलाई यहाँबाट पर्ची दिने या स्वीकृति प्रदान गर्ने या त त्यो समन्वय गराइदिने गरी केही गर्नु भएको छ?
4: हामीले शुल्क चाहिँ लिँदैनौँ। अब घर निर्माणको लागि काठ हो भने जिल्ला बनाएर प्रदर्शन फालाफाल काठ छ, जति पनि तपाईँले पाउनुहुन्छ, तर त्यसको लागि एउटा विधि प्रक्रिया त छ। तपाईँ अब त्यतिकै जाँदाखेरि त तपाईँले मैले काठ पाऊँ भनेर पाइँदैन, त्यसको लागि घर निर्माणको लागि आफूले तपाईँले नक्साहरू होइन इन्जिनियरिङ तयार गरेर वडाबाट सिफारिसहरू लिएर गएर जानुभयो भने तपाईँले घर बनाउनलाई प्रशस्त काठ पाउनुहुन्छ। अन्य कुनै अब कहिले काहीँ आग लागि हुँदा कहिले केही हुँदा हामीले लौ न आगलागी भयो भने अब तुरुन्तै हामीसँग भएन, हामी आफ्नै समूह उहाँको कुन समूहको उहाँहरू उपभोक्ता हो अथवा उपभोक्ता होइन भने नजिकको छिमेकी कुन चाहिँ समूह हो त्यसमा हामीले सहजीकरण गरिदिने गरेका छौँ।
13: अहिले वन जङ्गलबाट काठ दाउराहरू ल्याउनलाई त्यस्तो समस्या छैन,
4: काठ दाउरा ल्याउनुको समस्या छैन, विदेशसम्म जानु पर्यो प्रत्येक
13: कर महँगो छ भन्ने छ नि, जिल्ला निकुञ्जलतिरलाई पनि कर तिर्नुपर्ने, सामुदायिक वनलाई पनि तिर्नुपर्ने, स्थानीय सरकारलाई पनि तिर्नुपर्ने।
4: कर चाहिँ अब यहाँले भने जस्तै अब त्यो अब म पनि एउटा कर्मचारी भएकोले उपभोक्ताको हकमा काठ दाउरा सामुदायिकबाट लिनको लागि उपभोक्ताको आफ्नै दर निर्धारण छ। हामीले वन कार्यालयले यति रेट राख्नु निर्धारण गर्ने हामी एकदम सस्तो मूल्यमा उहाँहरू आफै मूल्य निर्धारण गरेर ल्याउँछ। अब कटान खर्च लाग्छ जो त लाग्ने नै भयो, मूल्य चाहिँ एकदम सस्तो छ। पहिले चाहिँ राज्यले 10% पहिले छिएन एउटा समयमा, बिचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5%मा उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ र बाहिर उपभोक्ताभन्दा बढी भएको काठ चाहिँ बिक्री वितरण गर्दाखेरि 25% राज्यले कर अहिले लिइरहेको छ। प्रदेश सरकारले यति नियम बनायो।
0: प्रभात कुमार दाहालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारको नीति तथा कार्यक्रम आज सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य, पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा,
0: एसईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष, प्रचण्ड वामपन्थी एकताको पक्षमा,
1: ई बोर्डिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेकतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्डफ्लूले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो।
0: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाफ, अमेरिकाद्वारा अस्वीकार, मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा,
1: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने, राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी, चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सब्बा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्रीलाई पछ्याइरहेको नेपाली समुदाय र वर्गको प्रसंग, जसले प्रधानमन्त्री बालेन्द्र शाहले कस्तो लुगा लगाएको, के बोलेको भन्ने विषयमा पनि पछिल्लो समयमा पछ्याइराखेको देखिन्छ। हालैका दिनमा उहाँ सेतो शर्ट र पाइन्टमा एउटा कुर्सीमा बसेको फोटो सार्वजनिक भयो। अरू व्यक्तिले पनि आफ्नो फोटो राखेर उस्तै लुगामा त्यहाँ बसिराखेका सामाजिक सञ्जालमा भाइरल जस्तै देखियो। यहाँ प्रधानमन्त्री लेखिएको एउटा बोर्ड छ र भित्र लेखिएको छ, बोर्ड भित्र त्यहीँनिर एकजना व्यक्ति जो ढोका खोलेर भित्र चियाउन खोजिराखेको जस्तो देखिन्छ। तल चाहिँ यस्तो लेखेको छ, त्यस्तो खासै केही होइन, प्रधानमन्त्रीज्यूले कस्तो लुगा लाउनु भएको छ भनेर मात्र हेर्न।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आजदेखि संसदको बजेट अधिवेशन शुरू हुँदै सरकारले आजै नीति तथा कार्यक्रम ल्याउने। आजदेखि देशभर सरसफाई सप्ताह शुरू हुने। शीत भण्डारण गृह संचालन तथा व्यवस्थापन समितिको प्रथम साधारण सभा। शीत भण्डारणको बाँकी काम निर्माण शुरू हुने। लैंगिक हिंसा न्यूनीकरणका लागि टीकापुरमा तालिम शुरू। टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता जारी। र लीग टूका शीर्ष दुई टोलीसँग महत्वपूर्ण श्रृंखला खेल्दै नेपाल। अब खोज खबर विस्तारमा। रानी जमरा कुलरिया शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको प्रथम साधारण सभा भएको छ। सभाले शीत भण्डार संचालन समितिको नयाँ नेतृत्व चयन गर्नेछ। रानी जमरा कुलरिया शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको नेतृत्वका लागि हिजो गणपूरक संख्या नपुगेपछि जेठ 10 गति अर्को भेला बोलाउने निर्णय भएको छ। थप खबर सहकर्मी छविलाल चौधरीबाट।
1: रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूलकुला समिति टीकापुरका अध्यक्ष कुमारा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत कडेलले शीत भण्डार निर्माणको अहिलेसम्मको अवस्थाबारे जानकारी दिनुभयो। आयोजनाको सहयोगमा शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ। शीत भण्डार निर्माण गत वर्ष 85% निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम पूरा भएको छ। शीत भण्डार निर्माणको बाँकी काम पूरा गर्नका लागि निर्माण व्यवसायीलाई 2083 मंगिरसम्मको म्याद दिइएको छ। यसै वर्षबाट शीत भण्डार सञ्चालन गर्ने आयोजनाको तयारी छ। बाँकी रहेको निर्माण कार्य र विद्युत तथा रेफ्रिजरेटर कार्य भइरहेको छ। यी दुई कार्यका लागि छुट्टा छुट्टै ठेक्का गरी 1,34,66,915 निर्माण कार्य शुरू भएको छ। अहिले आयोजनाको 75% र उपभोक्ताको 25% लगानी छ।
2: दुवै एउटै मात्रै पर्यो र उसले दुवैसँग सम्झौता गर्यो। धेरै बजेट घटेको छैन। 60 लाख भएको ठाउँमा 59 लाख र 76 लाख भएको ठाउँमा 75 लाखमा एकदमै थोरै मात्र गरेको हुन्छ। 100% कम्प्लिट मान्दाखेरि बाँकी रहेको जुन 85% भनेपछि त 14-15% काम छ। त्यो इक्विभ्यालेन्ट भने कति हो त 1,34,00,000।
1: यसअघि आयोजनाको 80% र उपभोक्ताको 20% लगानीमा 7,06,69,000 शीत भण्डार निर्माण भएको हो। 1,000 मेट्रिक टन क्षमताको शीत भण्डार विशेष गरी आलु भण्डारणका लागि प्रयोग गर्ने योजना छ। आयोजनाले शीत भण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गर्दैछ र व्यावसायिक योजना बनाइसकेको छ। भवन निर्माणपछि जल उपभोक्ता मूल समितिलाई हस्तान्तरण गर्ने र केही समय सञ्चालनका लागि सघाउने योजना प्रमुख कडेलको भनाइ छ।
2: अलिअलि 11 लाख रुपियाँको सर्टफल भन्छ अथवा 11 लाख रुपियाँ कम्ती हुन्छ। अब त्यो पनि फेरि उहाँहरूले अथवा उहाँहरू भनेको जल उपभोक्ता समितिले तपाईँले प्रयास गरिराख्नु भएको छ। अब जब 33 लाख रुपियाँको ग्यारेन्टीबाट गरियो भने हामीले 2026 साल डिसेम्बरमा भनेको अब आउने मङ्सिरमा अथवा अर्को शब्दमा भन्दाखेरि अब आलु लगाएर आलु कोरिसकेपछि अथवा हार्भेस्ट गरिसकेपछि त्यो आलु कोल्ड स्टोरमा राख्ने किसिमले हामीले काम गरेका छौँ।
1: शीत भण्डार सञ्चालनका लागि उपभोक्ताले यसअघि 1,31,00,000 लागत सहभागिता जनाएका छन्। यसपटक 33 लाख लगानी गर्नुपर्नेछ। यस वर्ष जल उपभोक्ता समितिले 7 लाख लगानी गरेको बाँकी रकम उठ्ने क्रममा रहेको जनाइएको छ। उपभोक्ताले शीत भण्डार निर्माणका लागि तिर्नु पर्ने रकममा 2081 सालमा टिकापुर नगरपालिकाले 74 लाख सहयोग गरेको थियो भने चालू आर्थिक वर्षमा जानकी गाउँपालिकाले पनि 15 लाख छुट्याएको छ। उपभोक्ता समितिमा 4596 शेयर सदस्य रहेका छन्, जसमा 71683 शेयर कित्ता रहेको छ भने शेयर रकम 71,68,300 पुगेको छ। अहिलेको साधारण सभाका लागि 678 जना पार्षद रहेका थिए। कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आयोजना शुरू गर्दा सिंचाइ सुविधा पुगाउने र कृषि उत्पादन बढ़ाउने उद्देश्य मात्र रहे पनि विस्तारै शीत भण्डार, विद्युत उत्पादन जस्ता कार्य गरी सुविधा विस्तार गरेको बताउनुभयो। उहाँले पुर्खाका कुला आधुनिकीकरण भएका, बिजुली उत्पादन गरी वार्षिक 15 करोड़को विद्युत बिक्री भइरहेकाले हाइड्रो पावरको किसानले पनि शेयर पाउनु पर्ने बताउनुभयो।
3: हाइड्रो पावरबाट 4.8 मेगावाट बिजुली निकालिएको छ र त्यो बिजुलीबाट प्रति वर्ष 15 करोड़ रुपियाँको बिजुली उत्पादन हुँदो रहेछ र त्यो उत्पादित बिजुलीबाट हामीले शेयर पाउने कि नपाउने भनेर कुलमान घिसिङ मन्त्री हुँदाखेरि जानकी गाउँपालिकाले त्यो आयोजनामा एउटा छलफल कार्यक्रम पनि हामीले राखेका थियौँ र त्यसमा उहाँले अब त्यो प्रोजेक्टबाट निस्किएको हाइड्रो पावरको बिजुलीको शेयर चाहिँ यहाँ चाहिँ कसरी कन्ट्रिब्युट डिस्ट्रिब्युट गर्ने भनेर एक खालको ड्राफ्ट बनेको छ, सुझाव सल्लाह पनि पठाएका छौँ र सम्भवतः आशा गरौँ त्यो प्रोजेक्ट हाइड्रो पावरको जुन खालको अब सेयरको कुरा छ त्यो चाहिँ छिटै डिस्ट्रिब्युट हुन्छ होला भन्ने आशा।
1: अध्यक्ष चौधरीले हरेक परियोजनाबाट लक्षित वर्गलाई फाइदा हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै शीत भण्डार सञ्चालनले पनि यहाँका किसानको आर्थिक स्तरमा सुधार आउनुपर्नेमा जोड दिनुभयो।
3: अहिले हाम्रो कोल्ड स्टोर बन्छ, त्यसपछि हाम्रो आउटपुट के आउँछ, कोल्ड स्टोर बन्यो भन्ने होला, त्यसपछि यहाँका किसानहरूले उत्पादन गरेको कुराहरू चाहिँ त्यो कोल्ड स्टोरमा राख्न पाए भन्ने होला, तर अल्टिमेटली किसानको अब आर्थिक स्तर, आर्थिक वृद्धि कति भयो भन्ने इम्प्याक्ट पार्छ कि पार्दैन भन्ने ढङ्गले सोच्न जरुरी।
1: टिकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खड्क धामीले सिंचाई आयोजनाले किसानको क्षमता अभिवृद्धि, उत्पादन वृद्धिसँगै उत्पादन भण्डारणमा समेत सघाउँदा खुसी लागेको बताउनुभयो।
4: किसानको उत्पादन भएको यो दशैंदेखि फलफुल खेतीसम्म व्यवस्थापन गर्नका लागि अब शीत भण्डारण कोल्ड स्टोर बनाएर पनि यहीँका उपभोक्तालाई सञ्चालन गर्नका लागि दिनका लागि साधारण सभाले सक्षम व्यक्तित्व चयन गर्नेछ भन्ने
1: पहिले रानी जमराको कमाण्ड क्षेत्र टिकापुर जानकी भजनी नगरपालिका मात्र थियो भने अहिले तेस्रो चरणसम्म पुग्दा क्षेत्र विस्तार भएर लम्कीचुहा, जोशीपुर, बर्दगोरिया, घोडाघोडी नगरपालिका पनि थपिएकाले त्यहाँका किसानहरू शेयर सदस्य बन्न पाउने व्यवस्था छ। कार्यक्रम जल उपभोक्ता संस्थाका सचिव परशुराम महतोले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कीर्त बहादुर बकायाले गर्नुभएको थियो।
0: सहकर्मी छविलाल चौधरी। अब बाँकी खबर। संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। आज नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 85 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठक सम्बोधन गर्ने प्रावधान रहेको छ। यसैगरी सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयलेदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टिकापुरको चौथो चुनावी साधारण सभा शुरू भएको छ। हिजोबाट शुरू भएको साधारण सभाको उद्घाटन गर्दै टिकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारले कुनै पनि संस्थालाई बलियो बनाउनका लागि त्यसको व्यवस्थापन बलियो हुनुपर्ने बताउँदै व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो।
5: हामी अब पूरा भन्दा पनि काममा हामी शान्ति गरेर यसको व्यवस्था गरौँ र 3 वर्ष जुन हाम्रो गोल हो रिजल्ट हो रिजल्टलाई हामीले सिफ्ट आएको छ हाम्रो रिजल्ट हुन सक्छ र हाम्रो त्यसको व्यवस्थापन हुन सक्छ कसल व्यवस्थापन रिजल्टतिर हामी ध्यान दियौँ।
0: उपाध्यक्ष रंगप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष गणेश प्रसाद ओझा, वीरेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख द्वारिका भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाका अध्यक्ष बीरबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव जनक खड्काले गर्नुभएको थियो। पहिले सीएमए कार्यक्रम सञ्चालन गरिरहेको सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट त्यो कार्यक्रम बन्द भएपछि अहिले सामान्य चिकित्सा एचए कार्यक्रम सञ्चालन गरिरहेको छ। भेट जेटीएमा भने विद्यार्थी भर्ना नभएकाले अहिले त्यो कार्यक्रम पनि बन्द छ। तेस्रो वर्षमा चलिरहेको सामान्य चिकित्सा एचए कार्यक्रममा अहिले 119 जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। चुनावी साधारण सभाले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। खोज खबरमा टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता जारी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टीकापुर कैलाली।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: होइन चाइनिज माइलो
9: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रला रोड, टीकापुर, कैलाली।
12: टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापी क्षेत्रका साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापी रेखाको समेत आंशिक प्रभाव परेको छ। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने देशका अन्य भूभागहरूमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ। साथै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको र हिमाली तथा पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टीकापुर युथ क्लबको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता शुरू भएको छ। प्रतियोगितामा कर्णाली प्रदेश लुम्बिनी प्रदेश सहित सुदूरपश्चिमका नौवटा टीम सहभागी छन्। खेलकुद प्रतियोगिता जेठ तीन गतेसम्म चल्नेछ। क्लबका अध्यक्ष अभिषेक शाहको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले फुटबल प्रतियोगिताले टीकापुरको पहिचान र विकासमा थप सहयोग पुग्ने भएकाले आयोजकप्रति धन्यवाद दिँदै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
13: धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यस्तै राम्रा शुभ कार्यहरू गर्दै जाउँ र टीकापुरको पहिचान समग्र टीकापुर र यो कैलाली जिल्लाको पहिचान यो टीकापुरबाट र यसै खेल मैदानबाट हुनेछ भन्दै र म आगामी दिनमा यो खेलको लागि टीकापुर नगरपालिकाको तर्फबाट हुने सहयोग र जो मेयरकप जो फुटबल प्रतियोगिता भलिबल प्रतियोगिता जति पनि हुनेछन् त्यसको लागि म बजेट रकम छुट्याउने छु।
0: राष्ट्रिय फुटबल खेलाड़ी तथा अम्पायर सिद्ध ठकुलाले देशका राम्रा खेलाड़ी उत्पादन गर्ने टीकापुरको यो फिल्डमा लामो समयपछि पुनः खेलकुद शुरू हुँदा खुशी लागेको बताउनुभयो।
14: टीकापुरको यो खेल मैदानमा थोरै भए पनि फुटबल खेलाड़ीहरू झारेर उहाँले यो टीकापुरवासीहरूलाई एउटा हौसला बढाउनु भएको छ।
15: टीकापुर यस्तो ठाउँ हो, यसै फिल्डबाट अहिल्या चौधरी जस्ता खेलाड़ी उत्पादन गरे र हाम्रो गजेन्द्र शाह जस्ता खेलाड़ी पनि यसै फिल्डबाट उत्पादन भएको यो फिल्ड अहिले उजाड भएको देख्दा यो मलाई पनि कता कता एकदम अचम्म लागेको छ।
0: कार्यक्रममा प्रकाश खड्का लगायतले बोल्नु भएको थियो। हिजो भएको पहिलो खेलमा भजनीले लम्की चुवालाई एक गोलले पराजित गरेको छ। प्रतियोगितामा प्रथम हुने टीमले 2,00,000 पुरस्कार पाउनेछ। टीकापुरमा लैंगिक हिंसा न्यूनीकरणका लागि तालिम शुरू भएको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 को आर्थिक सहयोगमा दिगो विकास महिला सञ्जालले तालिम सञ्चालन गरेको हो। तालिममा नगरपालिकाभित्रका 60 जना महिला अगुवाहरू सहभागी भएका छन्। कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष मोहन विकले नागरिकले तिरेको करबाट विनियोजन बजेटबाट तालिम सञ्चालन भएको जानकारी गराउँदै करको सदुपयोग हुनुपर्ने बताउनुभयो। वडा अध्यक्ष विकले हजारौं संख्यामा रहेका वडावासी महिला सबैलाई तालिम दिन नसकिँदा प्रतिनिधिमूलक रूपमा हरेक वर्ष केही न केही महिलाहरूलाई तालिम दिने गरेको बताउनुभयो।
16: सरकारले के गर्छ त भन्दा बजेट जनताका लागि खर्च गर्छ। यो यहाँहरूले तिरेको करबाट हामीले कार्यक्रम बनाएको हो। यो कार्यक्रममा सहभागी को हुनुहुन्छ? हजुरहरूकै हुनुहुन्छ। यसको रिजल्ट निस्केन भने यस

0: रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता ध्वस्त हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूलका विशेषताहरू:
1: 4 GPA ल्याउन सफल भएको,
2: SCE-मा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
1: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
2: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
1: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधान अध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 98846-46-63-01 र 97-42-39-377।

0: साथलाई डाउनलोड गर्नुहोस् नेपा एप।
1: बाबु ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
2: मैं नहीं जाऊं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
1: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ है इ पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था। तोर समस्या फेन अस्ते बा, जैबे तो समाधान हुई जाए।
2: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
3: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाँत, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
4: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
1: जनप्रकाश आधारभूत विद्यालय में भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
5: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: अनुभवी शिक्षक द्वारा पठन पाठन गराइने,
5: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
1: सुरक्षित भवन, पर्खाल, खाने पानी र पुस्तकालयको व्यवस्था भएको,
5: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
1: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
5: जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बागमारा,
1: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 9854833703।
6: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध:
7: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
7: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
6: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
7: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
6: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
7: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
6: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
7: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
7: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ।
7: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: जेठ 2 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन जेठ 2 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-67-72।
6: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091-561-250 र 091-560-712।
0: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धन बहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।

0: सँगै नयाँ योजना नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हिमालयन बैंक लिमिटेड परिवार टिकापुर शाखा टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर्स सडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चौक एनएमबी बैंक नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी, संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98-648-36-213।
6: शरीरमा लाल वा फुस्तर छुअबेर थाहानी विना स्पर्श शक्ति हेरेलको निखुञ्जिना दाग देख पर्लसे हात द्वारा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्था।
7: कुष्ठरोग महिला वा पुरुष जेहेफे लागसेक्था। कुष्ठरोगको शंका लगेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
6: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घरक पुरुष उग्र मद्दत गरी।
7: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँके से जनहितमा जारी सन्देश।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अध्यक्ष निरूपम भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य संचालक समिति सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य तमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
3: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, के गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
2: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
3: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षीघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
4: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
5: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्। तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
7: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: शान्त र अनुशासित शैक्षिक वातावरण भएको
7: आधुनिक शिक्षण विधिको व्यवस्था भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
1: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको
7: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
0: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
1: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 0195600059 र 98485-17267।
8: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
1: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठेक्कै अगाडि। सम्पर्क नम्बर 9849585808।
3: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
4: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सिमिट सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: कर्णाली मावि टिकापुरका विशेषताहरू:
3: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
4: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
3: कक्षा नर्सरीमा भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
4: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
3: योग्य, दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ, शान्त, बालमैत्री वातावरणमा पठन पाठन गराइने,
4: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
3: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
4: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
3: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
4: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
3: शिक्षण गर्दा प्रोजेक्टर, स्मार्ट बोर्ड, सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
4: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
3: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
4: सेनेटरी प्याडको व्यवस्था भएको,
3: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
4: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म। कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
5: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
3: कर्णाली मावि, टिकापुर, कैलाली। थप जानकारीका लागि फोन नम्बर 0915614611 र 9854424167।
0: विश्राम पाछे फेरि स्वागत बा। सरकार से सार्वजनिक सेवा प्रवाह मर्यादित स्वच्छ वातावरण मैत्री समेत बनाइना आज से आगामी जेठ 1 गते सम्म देशभर सरसफाई सप्ताह 2083 संचालन गर्न घोषणा गरल बा। प्रधानमन्त्री तथा मन्त्री परिषद के कार्यालय से एक विशेष मार्गदर्शन जारी करती संघीय मन्त्रालय से लेके स्थानीय तहसम के सबको निकाय है ई अभियान में सक्रिय सहभागी हुन निर्देशन दिएल के हो। उक्त राष्ट्रिय अभियानमा औपचारिक उद्घाटन समेत बिहानके 8:30 बजे वीर अस्पतालके स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताके उपस्थितिमा हुलक हो। यो अभियान है सरकारी निकायमा न्यूनतम लागतमा अधिकतम प्रतिफल प्राप्त हुन करके सरसफाई मापदण्ड कार्यान्वयन गर्न लक्ष्य सरकारले जारी गर्लक। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समेत समावेश रहल बा। सरकारी कार्यालयमा नियमित सरसफाई हो

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
3: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
12: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
13: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
13: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
12: जहाँ पाइन्छ
13: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
12: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
13: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
12: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
14: मन्टेसरीमा एसीको व्यवस्था भएको।
13: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
12: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
13: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
12: सम्पर्क नम्बर 98484-33-677।
15: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल सिसम खैर जामुन सिरिस लगायतका बिरुवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरुवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
16: अध्यक्ष भूपेन्द्र साउन, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
15: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार, टिकापुर एक नापी शाखा नजिकै।

हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
1: सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98485316195, 98146308010, स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पक्षीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी चुरोट सलाईका ठुट्टा लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आगलागीले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौ। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848449752, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 2 राजीपुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
3: सञ्चालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर कैलाली।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
2: हाम्रो यहाँ एनटीसी एनसेल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल UMBS MBS प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइलका सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर FM नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 98 68 55 1000।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
5: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
4: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
5: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
4: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
5: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
4: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
5: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
4: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
5: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
4: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय, टिकापुरेट, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98-48-43-32-50 र 98-14-55-91-34।
6: ह्यान्डसम भएकै छु, अरू के हो त?
7: निकाल्न
8: के निकाल
7: यहाँ देखिने गोत्र मात्रै भएको कुरुक्क पाइन्ट निकाल्न।

0: तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ली खोया पुग्नु, जबरदस्त दरम्यान रसरस अङ्गमा ल्यान पुग्दछे
8: हाम्रो सहयोग कैखल डेन्टीबाटी देन मोटरसाइकल घुमाएको धर्ने करिना
7: बैठा बैठा रम्यान रसरस मर्पा छ बैठाई ऊ एकजना ब्रह्म्याना पकड़ का बैठी उपचार केन्द्र सम पुगाइबेर ब्रह्म्या बेहोश हुइसेक नापुला कोसे पासे पकड़ का बैठा पर्था का
9: ब्रह्म्याना अगर हुना कै कमै पकड़ का बैठा टु सुनील जी अपना देशी मोटरसाइकल स्वयं सेवक हुइल कारण सर्पदंशक ब्रह्म्यान उपचार केन्द्र लैजिन सजिलो हुइल बा
7: एम्बुलेन्स और चार पहिया सवारी से मोटरसाइकल जो सबको ठाउँमा सजिलो पारी था कतना ठाउँबाट मै असक मोटरसाइकल स्वयं सेवक उपलब्धबाट सजिला से वो झट्ट पाजिला से ब्रह्म्यान चार पहिया का सवारी साधन में सजिलो हुइना मेरक सुचाक लगक एन्टी भेनम भइलक उपचार केन्द्र में लैजाई पर्था
8: अपना उम्र जैने करी ना मई द्वार लगा के राजे
7: वहां न कतलक सपक फोटो खींचला बाटी कर से उठेलन बिहार फोटो हुला से सपक चिन्ह सजिलो बैठा उपचार करना से सजिलो बैठा
9: फोटो मोर मोबाइल में बा अब हमरा जा जाई नहीं तो ढील हुई जी
10: सफर दस दारण कल से उपचार कला मोटरसाइकिल चालक व मोटरसाइकिल स्वयं सेवक से सहयोग ली बिरमे आना अपना वो मोटरसाइकिल चालक का बीच में सुरक्षित हिना मेर से बैठाई वो लगभग एंटीभेनम उपलब्ध होना सर्पदंश उपचार केन्द्र में लै जाई सप कटल से मोटरसाइकिल चालक बनाई लगभग सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा करी
11: सर्पदंश संबंधी भर पर्द वो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइ लाख आधिकारिक वेबसाइट www.snakebitenepal.org मा हेर सेट दिथा
12: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
13: नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष राधा रावल, महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
15: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: व्यवस्थापक तेग बहादुर बोगटी, नवजीवन सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर, कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेशी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
14: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, एजेन्ट, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स, टिकापुर, कैलाली। शाखा प्रमुख दीपक पन्ती, सम्पर्क नम्बर 98584-22740।

0: निवा छामटेरस नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। निवाछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली, सञ्चालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 98484-33475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, सञ्चालक प्रवेश चौधरी, सम्पर्क नम्बर 98-68-56-48-78, टिकापुर 1, कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, सर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर 1, बलभद्र चोक, सञ्चालक गोपाल परियार, मोबाइल नम्बर 98-48-42-40-36। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1, बलभद्र चोक, क्याम्पस रोड, सञ्चालक मदन राज न्युपानी, सम्पर्क नम्बर 98-48-49-97-84।
2: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
3: वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष कपुर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 6, नारायणपुर, कैलाली।
5: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
5: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 सम्पर्क गर्या।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846349261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870106772।
7: स्वास्थ्यका लागि पानी।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
10: हाम्रा विशेषताहरू
9: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
10: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
9: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
10: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली, प्रधानाध्यापक भरत कुमार फिरवा, सम्पर्क फोन नम्बर 0915600059 र 9845170267।
11: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
12: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
13: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
14: यो ओसीएमसी भनेको के आयो फेरि?
15: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
14: ओसीएमसीले के सहयोग गर्छ त?
15: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
16: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म सीट संख्या 48 जना मात्र फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति
2: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली प्रधानाध्यापक धर्मराज शर्मा सम्पर्क फोन नम्बर 98942 41 67 र 091 5 61 411।

0: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
1: आरएमई स्कूल टीकापुरमा विद्यार्थी भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टीकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: आरएमई स्कूल टीकापुर कैलाली, सम्पर्क नम्बर 091561250 र 091560712।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
6: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
7: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
6: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
7: चलाइन सर।
6: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
8: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
6: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
9: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाङका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड टिकापुर कैलाली, संचालक राम प्रसाद चौधरी, सम्पर्क नम्बर 98484223073। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रितिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, संचालक भक्त बहादुर तमट्टा, सम्पर्क नम्बर 98484338121। सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौ र आगो जन्ने वस्तुहरू जथाभावी नफालौ। अध्यक्ष जित बहादुर चौधरी, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर सात, सत्ती कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
4: सञ्चालक नवराज गेवाली, टिकापुर कैलाली।
1: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
0: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
1: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर कैलाली। सञ्चालक वासुदेव पौडेल। सम्पर्क नम्बर 9854888148।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू
6: 4 GPA ल्याउन सफल भएको
5: एसईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल
6: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
5: आफ्नै पूर्वाधारको व्यवस्था भएको
6: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर कैलाली प्रधानाध्यापक गजेन्द्र बुढा सम्पर्क नम्बर 98 46 63 01 र 97 42 39 0 377

0: by Download Runvos, NEPA app.
1: Pali man ko NEPA, Nepali pan ko NEPA.
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
3: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
2: जनरल

0: विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्त रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, प्यारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
0: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
6: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकलछु।
0: उहे मारे तो तुहिन वहाँ पठाइको। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
6: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तू मैं अब ही जाए।
7: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
8: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नंबर 98600-71024 ओ 98046-77417।
9: खड़क स्मृति माध्यमिक विद्यालय में भर्ना खुल्यो।
10: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्ग स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: खड्ग स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
10: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
9: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
10: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
9: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
10: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
9: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
10: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
9: बच्चाहरूका लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
10: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
9: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्ग स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98 48 43 32 50 र 98 14 55 91 34।
6: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
11: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
6: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
11: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
12: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273।
13: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
14: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
13: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
14: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
13: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
14: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
13: सोरै आन सत्य भन्यो।
15: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
16: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
18: हाम्रा विशेषताहरू:
17: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
18: शान्त र अनुशासित शैक्षिक वातावरण भएको, आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
17: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
18: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको, कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
17: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
18: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय, टिकापुर, कैलाली। प्रधानाध्यापक भरत कुमार तिरुवा। सम्पर्क फोन नम्बर 0915600059 र 98485017267।
19: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
17: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
18: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर, कैलाली।
17: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउद, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ, पाताबार।

0: त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग, शुभचिन्तक, आफन्त, इष्टमित्र, साथी भाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा, अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरी गढ नजिकै टिकापुर कैलाली,
1: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल, सम्पर्क नम्बर 9854447244 र 9854422233। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: 7 रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै टिकापुर कैलाली, संचालक भेन्टीराम चौधरी, मोबाइल नम्बर 9845002008।
2: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली के

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
2: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो
1: यतिकै लागि त सामुएल जोलस बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो त बाई जाउँ
3: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 98 68 44 12 08 98 486 39 261

0: बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-77-72।

के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9648436213।

0: सामुदायिक रेडियो टीकापुर एफएमको दिउँसो 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्टका साथै अनलाइनमा www.tikapurfm.org मलाई सम्र पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट आजदेखि संसदको बजेट अधिवेशन शुरू हुँदै सरकार आज नीति तथा कार्यक्रम ल्याउने। टीकापुरमा लैंगिक हिंसा न्यूनीकरणका लागि टीकापुरमा तालिम शुरू। टीकापुर युथ क्लबको आयोजनामा टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता शुरू। र आजदेखि देशभर सरसफाई सप्ताह शुरू। अब मध्याह्न खबर विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। आज नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपराह्न 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह 3:45 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसपछि अपराह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। टीकापुरमा लैंगिक हिंसा न्यूनीकरणका लागि तालिम शुरू भएको छ। टीकापुर नगरपालिका वाडा नम्बर 1 को आर्थिक सहयोगमा दिगो विकास महिला संचालनले तालिम सञ्चालन गरेको हो। तालिममा नगरपालिकाभित्र 60 जना महिला गुवाहरू सहभागी भएका छन्। कार्यक्रमको उद्घाटन गर्दै वडाका अध्यक्ष मोहन विकले नागरिकले तिरेको करबाट विनियोजन बजेटबाट तालिम सञ्चालन भएको जानकारी गराउँदै करको सदुपयोग हुनुपर्ने बताउनुभयो। वडाध्यक्ष विकले हजारौं संख्यामा रहेका वडावासी महिला सबैलाई तालिम दिन नसिक्दा प्रतिनिधिमूलक रूपमा हरेक वर्ष केही न केही महिलाहरूलाई तालिम दिने गरेको बताउनुभयो। कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक मुकेश न्यौपानेले हिंसा अझै अहिले आफ्नो घरबाट अन्त्य गर्नुपर्ने बताउनुभयो। सञ्जालका पूर्व अध्यक्ष चन्द्रावती शर्मा र उषा चौधरीले तालिम सहभागी र महिला समूहका लागि उपलब्धिमूलक हुने अपेक्षा गर्नुभयो। सञ्जालका अध्यक्ष कौशल्य खनाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सुला खत्रीले गर्नुभयो भने स्वागत पार्वती शाहले गर्नुभएको थियो। तालिम 4 दिनसम्म चल्नेछ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको प्रथम साधन सभा भएको छ। सभाले स्थित भण्डार सञ्चालन समितिको नयाँ नेतृत्व चयन गरेको छ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको नेतृत्वका लागि आज गणपूरक संख्या नपुगेपछि जेठ 10 गते अर्को भेला बोलाउने निर्णय भएको छ। रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल कुला समिति टीकापुरका अध्यक्ष कुमार राज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरहट कडेलले स्थित भण्डार निर्माणको अहिलेसम्मको अवस्थाबारे जानकारी दिनुभयो। आयोजनाको सहयोगमा शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ। शीत भण्डार निर्माण गत वर्ष 85% निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम शुरू भएको छ। शीत भण्डार निर्माणको बाँकी काम पूरा गर्नका लागि निर्माण व्यवसायले 2083 मंगिरसम्मको म्याद दिएको छ। यसै वर्षबाट शीत भण्डार सञ्चालन गर्ने आयोजनाको तयारी छ। बाँकी रहेको निर्माण कार्य र विद्युत तथा रेफ्रिजरेशन कार्य भइरहेको छ। यी दुई कार्यका लागि छुट्टा छुट्टै ठेक्का गरी 1,34,66,915 निर्माण कार्य शुरू भएको छ। अहिले आयोजनाको 75% र उपभोक्ताको 25% लगानी छ। यसअघि आयोजनाको 80% र उपभोक्ताको 20% लगानीमा 7,06,69,000 मा शीत भण्डार निर्माण भएको हो। 1,000 मेट्रिक टन क्षमताको शीत भण्डार विशेष गरी आलु भण्डारका लागि प्रयोग गर्ने योजना छ। आयोजनाले शीत भण्डार संचालनका लागि कार्यविधि निर्माण गर्दैछ र व्यावसायिक योजना बनाइसकेको छ। भवन निर्माणपछि जल उपभोक्ता मूल समितिलाई हस्तान्तरण गर्ने र केही समय संचालनमा लागि सघाउने आयोजना प्रमुख कडेलको भनाइ छ। शीत भण्डार संचालनका लागि उपभोक्ता यसअघि 1,31,00,000 लागत सहभागिता जनाएका छन्। यसपटक 33,00,000 लगानी गर्नुपर्नेछ। यस वर्ष जल उपभोक्ता समितिले 7,00,000 लगानी गरेको बाँकी रकम उठ्ने क्रम रहेको जनाइएको छ। उपभोक्ताले शीत भण्डार निर्माणका लागि तिर्नुपर्ने रकममा 2081 सालमा टिकापुर नगरपालिकाले 74,00,000 सहयोग गरेको थियो भने चालू आर्थिक वर्षमा जानकी गाउँपालिकाले पनि 15,00,000 छुट्याएको छ। उपभोक्ता समितिमा 4,596 शेयर सदस्य रहेका छन्, जसमा 71,683 शेयर किता रहेको छ भने शेयर रकम 71,68,300 पुगेको छ। अहिलेको साधारण सभाका लागि 678 जना पार्षद रहेका थिए। कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आयोजना शुरू गर्दा सिंचाई सुविधा पुगाउने र कृषि उत्पादन बढ़ाउने उद्देश्य मात्रै रहे पनि विस्तारै शीत भण्डार विद्युत उत्पादन जस्ता कार्य गरी सुविधा विस्तार गएको बताउनुभयो। उहाँले पुर्खाका कुल्ला आधुनिकीकरणका भएका बिजुली उत्पादन गरी वार्षिक 15 करोड़को विद्युत बिक्री भएकाले हाइड्रो पार्कको किसानले पनि शेयर पाउनुपर्ने बताउनुभयो। मध्याह्न खबरमा एकैछिन विश्राम र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीका एफएम।
1: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।

0: थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: विश्रामपछि पुनः स्वागत छ। टीकापुर युथ क्लबको आयोजनामा टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता शुरू भएको छ। प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश सहित सुदूरपश्चिमका 9 टीम सहभागी छन्। खेलकुद जेठ 3 गते सम्पन्न हुनेछ। क्लबका अध्यक्ष अभिषेक शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी रहनु भएको छ। कार्यवाहक नगर प्रमुख नगारजीले फुटबल प्रतियोगिताले टीकापुरको पहिचान र विकासमा थप सहयोग पुग्ने भएकाले आयोजकप्रति धन्यवाद दिँदै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय फुटबल खेलाड़ी सिद्ध ठकुल्लाले देशका राम्रा खेलाड़ी उत्पादन गर्ने टीकापुरको यो फिल्डमा लामो समयपछि पुनः खेलकुद शुरू हुँदा खुशी लागेको बताउनुभयो। कार्यक्रममा प्रकाश खड्का लगायत बोल्नु भएको थियो। हिजो सम्पन्न पहिलो खेलमा भजनी लम्की चुहालाई 1 गोलले पराजित गरेको छ। सरकारले सार्वजनिक सेवा प्रभावलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायमा लागू न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समावेश छ। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रका साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको समेत आंशिक प्रभाव छ। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार सोमबार दिउँस सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। साथै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मध्याह्न खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: युनाइटेड एकाडेमी टीकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
4: टीकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी, जहाँ

0: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली
0: अनुशासन अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड
1: सुरक्षित स्वच्छ र बाल मैत्री वातावरण
2: मन्टेसरीमा एसीको व्यवस्था भएको
0: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी
1: सिट सीमित छन् आजै भर्ना गराउनुहोस्
0: युनाइटेड एकाडेमी टिकापुर कैलाली उज्जवल भविष्यको सही आधार
1: सम्पर्क नम्बर 98484336777
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
4: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो
5: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: आरएमई स्कूल टिकापुर कैलाली सम्पर्क नम्बर 091561250 र 091560712
6: विश्रामपछि पुनः स्वागत छ काठमाडौँमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ आगो दमकल प्रयोग गरेर अहिले नियन्त्रणमा लिएको छ विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए उनका अनुसार यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरेको थियो सो विमानमा 4 बच्चा सहित 277 यात्रु थिए विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ विमानमा केही शव र सामानहरू पनि रहेको छन् स्थान बुलबाट काठमाडौँ आइपुग्दै 726 विमानमा आज बिहान 7:45 अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो उक्त विमान धावन मार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ विमान धावन मार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडान ठूलो जहाजहरूको नियमित तालिका प्रभावित भएको छ यस्तै समाचारसँगै मध्याह खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक आजदेखि संसद बजेट अधिवेशन शुरू हुँदै सरकारले आज नीति तथा कार्यक्रम ल्याउने टिकापुरमा लैंगिक हिंसा न्यूनीकरणका लागि टिकापुरमा तालिम शुरू टिकापुर रिच क्लबको आयोजनामा टिकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता शुरू र आजदेखि देशभर सरसफाई सप्ताह शुरू हवस् त अहिलेलाई मध्याह खबर यति नै प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी बिदा हुन्छु सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला नमस्कार
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
8: यो ओसीएमसी भनेको के आयो फेरि
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
8: ओसीएमसीले के सहयोग गर्छ त
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
11: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
13: नयाँ वर्ष 2083 सालके पावन अवसरमे सबको ग्राहक, व्यापारी, शुभचिन्तक, दादु भैया, दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
12: हमारे यहाँ थारू पहिरन के लहंगा, चोलिया, धोती, सिलाई करना के संगे रेडीमेड भी उपलब्ध करा जाए और कुर्ता सुरुवाल, फैशन डिजाइन के कपड़ा, सिलेना और सिलाई कटाई के तालीम भी करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
13: अभी फैशन बुटीक, सामुदायिक पुस्तकालय भवन, टिकापुर, कैलाली। संचालक प्रतीक्षा चौधरी। फोन नम्बर 98-68-77-08-25।
14: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएको पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
13: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल, टिकापुर एक, चार चौतारी। संचालक काशीराम चपाई। फोन नम्बर 98-48-44-33-11।
15: शैक्षिक सत्र 2083का लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083का लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 सम्म भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू: शान्त वातावरण, सृजनात्मक तथा दक्ष शिक्षकद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक हिमालय मावि घिया कैलाली।
13: कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शीर्ष सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8, धनसिंहपुर, कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
16: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली।
11: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजु भाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
13: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, सञ्चालक कमला देवकोटा, सम्पर्क नम्बर 9849851808।
17: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धनबहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
18: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
19: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
20: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
19: के गर्छ र सन मेडिकेयरले?
20: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
19: यति गरेपछि धेरै राहत हुने रहेछ त।
20: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
19: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
21: नयाँ वर्षको शुभकामना।
22: नयाँ वर्ष सँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
23: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इडा सप्लायर्स फडक चोकदेखि सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स सञ्चालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि IT कम्प्युटर टेक्नोलोजी, सञ्चालक सञ्जय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष निरपप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेयर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर 2 राजीपुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टीकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टीकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
0: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टीकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरूवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरूवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
3: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
2: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
3: संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 4 85 36 95 98 14 63 08 10। स्थान टीकापुर 1 सिद्धार्थ चौक कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर, सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार। जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टीकापुर 4 बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
0: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
2: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
0: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
2: सुरक्षित भवन, पर्खाल, खानेपानी र पुस्तकालयको व्यवस्था भएको,
0: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खानेपानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
2: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
0: जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा,
2: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 98 5 84 33 7 3। नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड टीकापुर शाखा परिवार, टीकापुर 1 नापी शाखा नजिकै।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, संचालक मदन राज न्युपानी, सम्पर्क नम्बर 9848449984।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कपुर सिंह कडायत, व्यवस्थापक एज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 6 नारायणपुर कैलाली।

0: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
1: हाम्रो यहाँ एनटीसी एनसेल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा संचालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000। नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष राधा रावल महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक तेज बहादुर बोगटी नवजीवन सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर कैलाली।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
2: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
1: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: कर्णाली मावि टिकापुरका विशेषताहरू:
0: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
1: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
0: कक्षा नर्सरीमा भर्ना हुन आउने बालबालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
1: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
0: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने,
1: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
0: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
1: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
0: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
1: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
0: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
1: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
0: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
1: सेनेटरी प्याडको व्यवस्था भएको,
0: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
1: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
0: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
3: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
0: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज होटल कारखाना गिट्टी बालुवा घरेलु कामदार गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान सोचेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
3: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
4: निवा छाम ट्रेडर्स नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट प्यान्ट कोट नेपाली दौरा सुरुवाल सफारी सुट आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक टिकापुर कैलाली, संचालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 98-484-33-475।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज पलङ अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 9868 56 76, टिकापुरे कैलाली, ब्लक नम्बर 14।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 सम्म भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू: शान्त वातावरण, सृजनात्मक तथा दक्ष शिक्षकद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक हिमालय मावि घिया कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: न्यूज यूपी ट्रेड सेन्टर, टिकापुर 1 बलभद्र चोक, संचालक गोपाल परियार, मोबाइल नम्बर 9848424036।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुफत मूल्यमा पाइन्छन्।
4: संचालक नवराज गेवाली, टिकापुर कैलाली।
2: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
1: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
2: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर कैलाली। संचालक वासुदेव पौडेल। सम्पर्क नम्बर 9854888148।
1: जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
5: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
5: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
1: सुरक्षित भवन, पर्खाल, खानेपानी र पुस्तकालयको व्यवस्था भएको,
5: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खानेपानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
1: र टाइबेल्ट र आईडीको पनि व्यवस्था भएको।
5: जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा,
1: प्रधान अध्यापक रघुनाथ उपाध्याय। सम्पर्क नम्बर 9584333।

0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी, सम्पर्क नम्बर 98484-22373।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: 7 रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर, कैलाली। संचालक बेन्टीराम चौधरी। मोबाइल नम्बर 98485-02008।

0: वीरेन्द्र विद्या मंदिर का विशेषताहरू
1: विद्यालय हाता भित्र स्वस्थ हरित वातावरण भएको
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
1: एकै परिवारका तीन जनामा एक जनालाई निशुल्क छात्रवृत्ति दिइने
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बालबालिकाको सुरक्षाको सुनिश्चितता भएको
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
0: बाल मैत्री शैक्षिक वातावरण भएको
1: विद्यालय हाताभित्र स्वास्थ्य तमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911
2: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 साल के पावन अवसर में सक्कु ग्राहक व्यापारी शुभ चिन्तक दादू भैया दीदी बहनी हुकन में हार्दिक मंगलमय शुभकामना व्यक्त करती
3: आज महीन ढिक्री वो घोंगी बड़ा खैनास लगता कहाँ जीना हो ये टीकापुर में कहाँ मिलत
4: ए महीनो बड़ा खैनास मन लागल बा चलो न जाई संगे टीकापुर में आजकल लौवा सेवा सुविधा के साथ में थारू परिकार मेर मेरा एक मिलत चलो जाई मैखन संगे जीन
3: चलो तो चलो
4: हमारे यहाँ लौवा सेवा सुविधा के साथ में थारू परिकार उपलब्ध करा जाए जस्ते ढिक्री घोंघी लोकल मुर्गी के शिकार बॉयलर मुर्गी के शिकार मच्छी थारू परिकार कम्बो सेट नाश्ता के लग चाउमीन और ऑर्डर करल अनुसार नाश्ता उपलब्ध करा जाए संचालक बंधन कठरिया ठेगाना मुनुआ रोड जनकल्याण बचत सहकारी संस्था के आगे फोन नंबर 98046-10186 थारू रेस्टुरेंट मुनुआ रोड टीकापुर कैलाली।

0: त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग शुभचिन्तक आफन्त इष्टमित्र साथीभाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स सशस्त्र प्रहरीगढ नजिकै टिकापुर कैलाली।
1: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 9854447244 र 9854422233।
2: शरीरमा लाल वा फुस्तर छुअबेर थाहा निमिना स्पर्श शक्ति हेरेलको निखुजिना दाग देख पर्लसी हात गुरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
3: कुष्ठरोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठरोगको शंका लगेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
2: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घरक पुरुष उग्र मद्दत गरी।
3: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: जेठ 2 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
4: आउने दिन जेठ 2 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 98688008 र 98253677272

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।
9: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
10: ग्रीष्म ट्रेडर्समा पाइने सामग्रीहरू
11: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो,
12: हटब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
13: ग्रीष्मा ट्रेडर्स टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
14: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
3: 4 GPA ल्याउन सफल भएको,
2: SCEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
3: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
2: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
3: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल, टिकापुर 1, कैलाली। प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742309377।
4: त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग, शुभचिन्तक, आफन्त, इष्टमित्र, साथी भाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा, अटोका पाट पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरीगढ नजिकै टिकापुर, कैलाली।
2: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 9854447244 र 9854422233।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
4: नयाँ वर्ष 2083 सालके पावन अवसरमे सबको ग्राहक, व्यापारी, शुभचिन्तक, दादु भैया, दिदी बहिनी हुकनमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
3: आस महिन, ढिक्री हो घोङी बरा खैनास लाग्ता, कहाँ जिना हो, यी टिकापुरमा कहाँ मिलत?
8: ए महिनो बरा खैनास मन लागल बा, चलो न जाई संगे। टिकापुर में आजकल लौवा सेवा सुविधा के साथ में थारू परिकार मेर मेरा एक मिलत, चलो जाई मैफेन संगे जीन।
3: चलो टा चलो।
8: हमारे यहाँ लौवा सेवा सुविधा के साथ में थारू परिकार उपलब्ध करा जाए। जस्ते ढिक्री घोंघी लोकल मुर्गी के शिकार बॉयलर मुर्गी के शिकार मच्छी थारू परिकार कम्बोसेट नाश्ता के लग चाउमिन और ऑर्डर करल अनुसार नाश्ता उपलब्ध करा जाए। संचालक बंधन कठरिया, ठेगाना मुनुआ रोड जनकल्याण बचत सहकारी संस्था के आगे, फोन नंबर 98046 10186, थारू रेस्टुरेंट मुनुआ रोड टीकापुर कैलाली।

0: आई किलो हो भाई महीनो
1: हाँ
0: बा मनो हाव चलता

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएम को कार्यक्रम हाम्रो जानकीमा यहाँहरूलाई स्वागत छ। कार्यक्रमबाट म ईश्वर साउदको नमस्कार। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक पेजमा पनि सुनिरहनु भएको छ। जानकी गाउँपालिका संघको साझेदारीमा उत्पादन गरिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे प्रसारण हुन्छ र यसको पुनः प्रसारण दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणाका गतिविधिका विषयमा अहिलेसम्मको समीक्षा गर्नेछौ भने केही सूचना सन्देशहरू पनि प्रस्तुत गर्नेछौ। जानकी गाउँपालिकाले 2083 साल माघ मसान्तसम्म पालिकालाई बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। ओडाहरूलाई आउँदो मक्सिर मसान्तसम्म र गाउँपालिकालाई आउँदो माघ मसान्तसम्म स्थानीय बालमैत्री पालिका घोषणा गर्ने गरी काम गरिरहेको छ। आजको कार्यक्रममा हामी यसै विषयमा छलफल गर्नेछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ जानकी गाउँपालिका स्थानीय बालमैत्री शासन घोषणा कार्यक्रमका फोकल पर्सन भोजबहादुर चौधरी। कार्यक्रम हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: आज हामी विशेष गरी जानकी गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणाका कुराहरूलाई चाहिँ आजको कार्यक्रममा छलफल गर्छु होइन।
1: हजुर।
0: अब तपाई गाउँपालिका स्तरीय बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रमको सहजकर्ता हुनुहुन्छ। अहिलेसम्मको अवस्था हेर्दाखेरि काम कहाँ पुग्यो, कसरी भइरहेको छ?
1: हाम्रो चाहिँ बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम चाहिँ जुन कार्यपालिकाबाट निर्णय गरेर सरकार सबै शिक्षा स्वास्थ्य खानेपानी लगायत शाखा विषयगत समिति वडाध्यक्ष सम्पूर्णलाई 2 दिने अभिमुखी कार्यक्रम र त्यही दिनमा जानकी गाउँपालिका सामूहिक प्रतिबद्धता गरी 2083 साल माघ मसान्तसम्म घोषणा गर्ने लक्ष्य लिएको र नेपाल सरकारको 2087 सम्म लक्ष्य त्यही मध्ये नजर गरेर हामी चाहिँ 2083 माघ मसान्तसम्म लिएको छौ र यो अभिमुखी 2 दिने कार्यक्रम थियो र सम्पूर्ण बालमैत्री भनेको के हो र सम्पूर्णलाई जानकारी गरायौं। त्यसपछि हामी चाहिँ कसरी गर्नुपर्छ भनेर जानकी गाउँपालिकालाई सहजकर्ता र सम्पर्क व्यक्ति वडागत छनौट र वडा समितिलाई टोल जिम्मेवारी आफ्नो टोलमा लाग्नुहुन्छ भनेर टोल जिम्मेवारी प्रदान गरी सहजकर्ता र सम्पर्क व्यक्तिलाई 4 दिने क्षमता विकास तालिम उहाँहरूलाई दिएको थियौं भने र जानकी गाउँपालिका 1 देखि 9 वडासम्म सामुदायिक स्तरका बाल समूह गठन र विद्यालयमा चाहिँ पुनर्गठन बाल समूह गठन गरेको थियौं भने र त्यसपछि हामी वडागत चाहिँ प्रत्येक 1 देखि 9 वडामा वडा स्तरीय अभिमुखी कार्यक्रम सीएफएलजी र त्यही दिन चाहिँ बाल मैत्री स्थानीय शासन समिति वडागत समिति गठन पनि गरेका थियौं। त्यसपछि हामी सामुदायिक स्तरमा चाहिँ टोल अभिमुखी जुन 90 मिनटको प्रत्येक टोल टोलमा सहजकर्ता र सम्पर्क व्यक्ति र जनप्रतिनिधि लगायत उपस्थिति र टोलका सम्पूर्ण सरोकारहरूलाई उपस्थित गराएर 90 मिनटको टोल अभिमुखी कार्यक्रम र बाल बालिकाहरूलाई चाहिँ प्रत्येक महिनाको मासिक बैठक र अतिरिक्त क्रियाकलाप गर्दै आइरहेका छौं र अब यो अभियान जुन बालमैत्री अभियानलाई चाहिँ कसरी व्यवस्थित गर्ने भनेर कागजात व्यवस्थापन सहजकर्ता र सम्पर्क व्यक्तिहरूलाई 2 दिने कागजात व्यवस्थापन क्षमता विकास तालिम पनि हामी दिइसकेका छौं भने र बालबालिकालाई अर्थपूर्ण सहभागिता कसरी स्थानीय शासनमा सहभागिता गराउने भनेर बाल भेला योजना तर्जुमा कार्यक्रम जुन बालबालिकाको माग योजना सम्बोधन होस् भनेर चाहिँ आयोजना गरेका थियौं भने प्रत्येक 1 देखि 9 वडामा जुन अब सबै सरोकारहरूलाई बालमैत्री स्थानीय शासन पद्धतिको आचार संहिता पालना गर्नुपर्ने सूचक सरलीकरण र आचार संहिता निर्माण कार्य सम्पन्न भइसकेको छ र प्रत्येक विद्यालय र स्थानीय वडामा हामी वितरण पनि गरिसकेका छौं र 1 देखि 9 वडामा चाहिँ एउटा चाहिँ सम्पर्क शाखा र स्तनपान कक्ष केही वडामा चाहिँ स्तनपान कक्ष बाँकी छ जुन हाम्रो चाहिँ पालिकाको वडाको भवन नभएर हामी चाहिँ त्यसमा चाहिँ गर्न सकेका छैनौँ भने अरू सबै वडामा चाहिँ स्थानपान र सम्पर्क कक्ष चाहिँ भइसकेको छ र अर्को भर्खर लगत्तै चाहिँ हाम्रो चाहिँ जानकी गाउँपालिका 1 देखि 9 वडामा चाहिँ लगानी सीएफएलजी लगानी योजना जुन चाहिँ 2 नम्बरमा सम्पन्न भइसकेको छ र अब बाँकी चाहिँ सुरुवातमै छ।
0: अहिलेसम्मका गतिविधिहरू?
1: अहिलेसम्म गतिविधि सबभन्दा राम्रो भनेको स्वास्थ्यमा छ, लगभग 82% राम्रो प्रोग्रेसमा छ भने अरू खानेपानीमा राम्रै छ, त्यसमा पनि 100 छ आधारभूत खानेपानी भनेको छ, र महिला तथा बालबालिकामा पनि लगभग 46% छ, त्यसमा पनि काम भइरहेको छ। अर्को चाहिँ सबभन्दा चुनौती भनेको शिक्षामा छ, शिक्षामा चाहिँ लगभग 36% छ हाम्रो जानकीमा, पञ्जीकरणको हिसाबमा चाहिँ हामी चाहिँ लगभग 90% छौँ पालिकाको हिसाबमा।
0: शिक्षा चाहिँ चुनौती सबभन्दा,
1: शिक्षा र यो महिला तथा बालबालिका शाखामा गर्नुपर्ने भनेको सामाजिक जुन बाल विभाग र कुप्रथा सम्बन्धी जसो छाउपरी कुलट भनेर छ, त्यसमा चाहिँ अलिक गाह्रो छ, चुनौती पनि छ, त्यसमा अलिक गाह्रो छ। त्यो चाहिँ हामीले मात्र गरेर हुन्न, सरकार सबै अभिभावकले पालना गरिदियो भने हामीसम्म त्यो सफल हुन्छौँ।
0: अब 2083 साल माघ मसान्तसम्म पालिकालाई घोषणा गर्ने र त्योभन्दा अगाडि चाहिँ वडाहरूलाई घोषणा गरिसक्ने भन्ने योजना छ होइन?
1: हजुर।
0: अनि पहिलो चाहिँ कुन वडालाई चाहिँ तयार गर्दैछ गाउँपालिकाले?
1: हामी त 1-9 वडाको तयारीमा छौँ, यो वडा छैन कि 1-9 वडाको मंगसिरको मसान्तभित्र सबै वडा 1-9 वडा घोषणा गर्ने लक्ष्य पूरा छौँ।
0: मंगसिर मसान्तसम्म 9 वडा सक्ने?
1: हजुर।
0: ए पहिलो यो वडा दोस्रो यो वडा भन्ने छैन?
1: छैन, त्यस्तो छ।
0: जसले काम अगाडि सक्यो त्यसलाई अहिलेसम्मको प्रगति हेर्दाखेरि वडा स्तरीय पनि प्रगतिहरू हेर्नुपर्छ होला होइन? कुन वडाले राम्रो गरेको भन्ने त्यस्तो केही देखिन्छ?
1: अब यो लगानी र सूचक मापन कार्य भइरहेछ, त्यसमा अब कुन अगाडि छ सबभन्दा अलिकता सबभन्दा एक अब अरू वडा भन्दा पनि 9 वडा अलिक कमजोर छौँ, त्यहाँ चाहिँ अब विशेष अब केही कारण बस अलिक गाह्रो छ, नत्र सबै वडामा ठिक छ।
0: जो अहिले लगानी योजना हामी निर्माण गरिरहेको अवस्थामा चाहिँ ती सूचकहरूमा कति काम भयो के भयो भन्ने कुराहरू त्यसले देखाउँछ
1: लगानी योजनामा देखिन्छ।
0: अहिले चाहिँ शुरूआत 2 नम्बरबाट?
1: अहिले चाहिँ शुरूआत 2 नम्बर, त्यसपछि हामी कर्मशः वडागत सम्पन्न गर्छौँ 1-9।
0: यसरी काम गर्ने क्रममा चाहिँ पालिका र वडाको चाहिँ समन्वय कस्तो छ, के भइरहेछ, तपाईँ एउटा सहजकर्ताको हिसाबले कस्तो पाउनु भएको छ?
1: यो समन्वय ठिकै छ, उसरी अब सबैजना लाग्यो भने हामी सब वडागत र पालिकाको समन्वय राम्रै छ,
0: अहिलेसम्म ठिक छ।
1: ठिक छ।
0: अनि अर्को कुरा चाहिँ अब यसरी काम गर्दै जाँदाखेरि त्यहाँ चाहिँ एउटा पालिका मात्रै हुँदैन, पालिकाका कर्मचारी जनप्रतिनिधि मात्र नभएर पालिकावासी सबै त्यहाँ सहभागी हुनुपर्ने, त्यो सरकारवालाहरू पनि सहभागी हुनुपर्ने र उहाँहरूले पनि आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने देखिन्छ होइन?
1: हजुर।
0: अनि त्यो सँगसँगै अन्य संघ संस्थाहरूले पनि केही सहकार्यहरू गर्नुपर्ने त्यस्तो पनि देखिन आउँछ होला, यी संघ संस्थाहरूको अवस्था कस्तो हो यो विषयमा, जो अहिले जो सिएफएलजीको विषय छ नि, यो विषयमा चाहिँ संघ संस्थाहरूको अवस्था के हो?
1: हाम्रो सिएफएलजी भनेर मात्र छैनन् अब संघ संस्था, अब त्यसमा चाहिँ अब सरकार सबै छ होइन, विपटले गर्नुपर्ने अब संघ संस्था त पालिकामा छन्, तर विपटले अब एनएफएलजी एक्ट नेपालले पनि गरिरहेछ पोषणमा स्वास्थ्यमा, त त्यो पनि हाम्रो चाहिँ अब सिएफएलजीलाई सहयोग भएकै हो, भएको छैन भनेर, जस्तो कि विपटको पनि सामग्री वितरण भएको छ, त्यसमा पनि अब विपटको अब यसो बालबालिकामा सेक्टरमा काम गरिरहेछ, तर प्रत्यक्ष रूपमा छैन, अप्रत्यक्ष रूपमा सबै शाखागत राम्रै छ। उसरी यो सिएफएलजीलाई पूरै एकैचोटि त्यो फलानुलाई रकम मात्र छैन कि, अप्रत्यक्ष रूपमा सबै छ राम्रै छ, जसो विपटको सामग्री प्रत्येक वडामा व्यवस्थापन गरिरहेछ भने, स्वास्थ्यमा चाहिँ एक नेपालले अब 2 र 9 हेरिरहेछ उसले स्वास्थ्यको सेक्टरमा, अरू चाहिँ बाँकी छैन अरू वडामा।
0: जस्तै प्रत्यक्ष रूपमा हामी चाहिँ यसकै लागि हो भने नभए पनि विभिन्न एंगलबाट त्यहाँभित्र काम गर्दै जाँदाखेरि ती इन्डिकेटरहरू उहाँहरूले पूरा गर्दै
1: हुनुहुन्छ इन्डिकेटरमा चाहिँ।
0: यसले चाहिँ पालिकालाई तपाईँलाई चाहिँ प्रोग्रामलाई कतिको सहयोग गर्छ?
1: प्रोग्राममा त अब 51 सूचक छ, 51 सूचकमा चाहिँ अब विपटले सामग्री वितरण भण्डारण छ, त्यो सबै छ, त्यो त्यसमा चाहिँ हो भने हामी 51 सूचक मध्ये केही पार हुन्छौँ। जस्तो कि स्वास्थ्यमा चाहिँ 13 सूचक छ, 13 हामी चाहिँ पार हुन्छौँ त्यसमा। त्यो अब उसले एनएफएलजीमै पर्छ होइन, थोरै हाम्रो चाहिँ सिएफएलजी र पर्छ भने एनएफएलजीको अलगै छ। अब केही सूचक जस्तो कि स्वास्थ्यको क्षेत्रभित्रमा पर्ने सबै चाहिँ एनएफएलजीमै पर्छ, त्यही कारणले हामीलाई चाहिँ स्वास्थ्य र सिएफएलजी सँगसँगै चलिरहेछ 2 नम्बर वडा र 9 नम्बर वडामा।
0: जस्तै अर्को अब अहिले अघि पनि हामी कुरा गर्यौं, यो सबभन्दा अलिकति चुनौती भनेको बालबालिका शाखा र शिक्षा शाखा, हाम्रो शिक्षा अन्तर्गतका र बालबालिका अन्तर्गतका कुराहरू किन यस्तो देखिन्छ?
1: यो खास चाहिँ अब सिएफएलजी भन्ने बित्तिकै फलानुको यो अभियान हो होइन, अब फलानुले सिएफएलजी पालिकाले वाडाले गरिदियो भने हुँदैन, अब सिएफएलजी भनेको बित्तिकै सबैको बुझाइ बालबालिकाको मात्र हो भनेर बालबालिका गरून् भनेर मात्र यो चाहिँ सुरु भएको होइन, यो बुझाइ मान्छेको बुझाइ के छ भने सीएफएलजी भनेको बालबालिकाको लागि मात्र हो, तर होइन, बाल विवाह भनेको अभिभावकले पनि जोडिन्छ। जस्तो कि अब अतिरिक्त किरा विद्यालयमा के छ भने अतिरिक्त किराका औ त्यो शिक्षक जोडिन्छ, त्यसमा पनि अभिभावक जोडिन्छ। विद्यालय भर्ना अभियान अभिभावकले गर्दैन भने, अब विद्यालय भर्नै अभियान गर्दैनन् भने त विद्यालय गरेर शिक्षकले गरेर हुँदैन। त्यसमा पनि अधिकार बालबालिका स्वतः अधिकार भनेको छ, जुन नेपालको 2072 भाग 3 मौलिक हक 39 व्यवस्था छ, बालबालिका पाउनुपर्ने अधिकार। त्यही कारणले यो सुनिश्चित गर्नलाई यो स्थानीय शासन भनेको शासनमा जोड्नलाई अर्थपूर्ण बालबालिका होस् भनेर, उहाँहरूको हक र बोली अर्थपूर्ण लागोस् भनेर यो चाहिँ अभियान अब नेपाल सरकारको सोच धृत गरेर ल्याएको अभियान हो। त्यसरी अब यो पालिकाले गरेर हुँदैन कि शिक्षाले

0: व्यवस्थापन होस् कोही मान्छे र त्यही कारणले यो कागज पनि व्यवस्थापन बालबालिका हकमै पर्छ।
1: काम हामीले गर्यौं तर ती कागज व्यवस्थापन अर्थात् अन्य विभिन्न खालका व्यवस्थापनहरू नहुँदाखेरि पनि
0: त्यो सूचक पार नहुने रहेछ। जस्तो कि कागजात व्यवस्थापन हेर्दाखेरि अनुगमन तपाईँ हेर्न आउनुभयो भने कागज छैन भने अब हामीले भनेर मुखले भनेर हुँदैन, कागज पनि हुनुपर्छ,
1: कागजले बोल्नु पर्यो,
0: कागजले बोल्नु पर्यो, त्यो काम भएकै भएन भने
1: त्यसले गर्दाखेरि केही समस्याहरू देखे
0: केही समस्या छ। नत्र सबै भइरहेको कामलाई अब त्यसलाई नै कागजात व्यवस्थापन गरिदियो भने राम्रै हुन्छ। त्यो कारणले हामी चाहिँ सूचकमा आधारित जुन जुन क्रियाकलाप गर्नुपर्नेछ त्यो क्रियाकलाप गरिदियौँ भने हामी चाहिँ त्यो बानी पनि बच्छ। आनी बानी भनेको छ, आनी बानी व्यवहार, आनी बानी व्यवहार सबै सुदृढ भयो भने हामी चाहिँ सब जस्तो कि मान्छेले अन्य गाली गर्छन् तर त्यसलाई बोलीमै राम्रोसँग त्यो सम्झाइ बुझाइ गर्यो भने बालबालिका सुध्रिन्छ। अब जस्तो कि हामी गाली गर्छौँ तर कसरी गाली गर्ने, पोलाइटी हिसाबमा गाली गरिदियो भने गाली त गाली भयो तर नरम उसलाई सम्झाइ बुझाइ गरेर गाली गर्यो भने उसले पनि ओहो सर राम्रै हुनुहुन्छ, हाम्रो यसरी अभिभावक पनि राम्रै हुनुहुन्छ भनेर उहाँहरू बच्चा अलिक प्रेरित हुनुहुन्छ, ए राम्रै छन् हाम्रो शिक्षक राम्रो छन् भनेर। हामी यसरी नै बोलीमै व्यवहार, बोली व्यवहार नै राम्रो गरिदियो भने यो सिएफएलजी भनेको बोली व्यवहार नै आउँछ।
1: अर्को कुरा चाहिँ मैले अब पालिकाभरि विभिन्न वडाहरूमा जाँदै गर्दा त्यहाँ मान्छेहरूलाई भेट्दै गर्दा अनि त्यहाँका वडा स्तरका जनप्रतिनिधि र त्यहाँका कर्मचारीहरूलाई भेट्दाखेरि पनि अन्य कुरा त ठिकै हो, यो बाल विवाह अलिकति समस्या हुन्छ कि भन्ने चाहिँ आइरहेको छ होइन। यसमा चाहिँ पालिका स्तरमै हेर्दाखेरि के हो त्यही हो
0: समस्या बाल विवाहमा छ होइन, पहिला कति थियो थाहा भएन तर अहिले चाहिँ सिएफएलजी लागू हुने बित्तिकै यो हाम्रो समुदायमा पनि बाल विवाह भइरहेछ है भनेर सबै जानकारी हुन लाग्यो। तर न्यूनीकरण चाहिँ पहिला भन्दा अहिले चाहिँ न्यूनीकरण हुँदैछ, एकैचोटि समाधान हुँदैन कि न्यूनीकरण गर्दै गर्दै यो फेरि बालबालिका त अब हामी सम्झाउन सकेन भने अभिभावकले त्यही जोड्ने भनेको अभिभावकमै जान्छ। हामी बालबालिका हामी जहाँ के गरिरहेछ मेरो छोरा छोरी के गर्दैछन् भनेर हामी चासो रूपमा लाग्यौं भने यो जस्तो बाल विवाह रोक्नलाई हामी तोर छिमेक सबैजना लाग्यौं भने फलानोको छोराले त यस्तो गरिरहेछ, फलानोको छोरा त यस्तो गरिरहेछ, फलानोको छोरी यस्तो गर्दैछ, फलानो घुम्छ यसरी, त्यही कारणले हामी अभिभावक सबैजना लाग्यौं भने बाल विवाह रोक्न सकिन्छ। यो एउटा चाहिँ सबभन्दा बाल विवाह सँगसँगै थारू समुदायमा त छैन होइन छाउबडी, तर अन्य समुदायमा त छाउबडीको कारणले पनि त्यसमा सूचकमा छ यो चाहिँ कसरी गर्न सकिन्छ न्यूनीकरण, बरु त्यसलाई कसरी व्यवस्थापन रूपान्तरण कसरी गर्न सकिन्छ छाउपडीलाई, त्यो भूमिका खेल्यौं भने हामी चाहिँ सूचक पनि पार हुन्छ यता पनि व्यवस्थापन हुन्छ भनेर हामी यसो टोल छिमेक सम्पर्क व्यक्ति वार्ड अध्यक्ष जनप्रतिनिधि लगायत सरकारहरूसँग त्यो छलफल चाहिँ कर्मश गरिरहेछौ। जस्तो कि टोल अभिमुखी कार्यक्रम 90 मिनटको हुन्छ, त्यो 90 मिनटको कार्यक्रममा छाउपडी बाल विवाह सम्बन्धी पनि र अचार संहिता जुन पालिकाले निर्माण गरेको विद्यालय भर्ना अभिभावकले त्यसपछि व्यापारीले गर्नुपर्ने त्यसपछि हाम्रो चाहिँ यो वाडा पालिकाले गर्नुपर्ने पालना गर्नुपर्ने त्यो चाहिँ त्यो पनि छलफलमै टोल अभिमुखी कार्यक्रममै गरिरहेछौ। त्यसमा चाहिँ अब हाम्रो सहजकर्ता वाडाका सहजकर्ताहरू र सम्पर्क व्यक्ति उहाँहरू जानुहुन्छ टोल टोल 90 मिनटको कार्यक्रम गर्नुहुन्छ र पालिका स्तरमा चाहिँ हामी चाहिँ जुन पालिका स्तरमा चाहिँ हाम्रो पालिका स्तरको बाल सञ्जाल हामी चाहिँ त्यसमा पनि छलफल गर्दैछौँ। भर्खर माघको 16 गते हाम्रो चाहिँ 2082 माघको 16 गते चाहिँ हाम्रो चाहिँ पालिका स्तरको गठन भयो, त्यसपछि हामीले मासिक नै मिटिङ गरिरहेछौँ। जुन चाहिँ हामी विद्यालय पढाइको दिन नै जुन छुट्टीको भएको दिन नै हामी चाहिँ बालबालिका बोलाएर त्यहाँ छलफल गर्छौँ र उहाँहरूको अतिरिक्त क्रियाकलाप गरिरहेछौँ मन्थली। बीचमा चाहिँ हाम्रो बीचमा चाहिँ एसईको परीक्षा भएको कारणले मात्र हामी चाहिँ चैतको महिनामा गर्न सकेनौँ, अरू चाहिँ नियमित भइरहेछ।
1: जस बाल विवाह पहिले पनि हुन्थ्यो तर चाहिँ अहिले अलिकति जागरूक भएर ती कुराहरू बाहिर आएको हुन सक्छ
0: आउनु भयो। पहिला बाल विवाह हुन्थ्यो होइन तर जानकारी कसैलाई थिएन यो बाल विवाह हो कि, अब हामी पनि बाल विवाह हो कि के भोज खान जान्थ्यौँ, तर अहिले चाहिँ ओ कति उमेर छ है, त्यसरी नै अब जस्तो कि वाडाले पनि यो बाल विवाह भने विवाहको चाहिँ सिफारिस कुनै हाम्रो दुईटा तीनटा वाडाले चाहिँ विवाहको सिफारिस लिनुहोला भनेर वाडागत बाल विवाह रोक्नलाई वाडाले पनि थालनी गरेका छ, जुन कि विवाहको सिफारिस उमेर कति हो त्यो दुल्हाको पक्ष र दुल्हीको पक्षको सिफारिस अनिवार्य भनेको छ, त्यो बाल विवाह रोक्नलाई हो।
1: ए त्यो पनि बाल विवाह रोक्ने
0: एउटा माध्यम
1: अनि यसरी गर्दै पहिले भनेका भए पनि अहिले त हामी जागरूक भएको भन्ने देखिन्छ।
0: जागरूक नै छ, जस्तो कि पालिकाले एउटा सूचना प्रत्येक एकदेखि 9 वडामा चाहिँ प्रत्येक घरमा चाहिँ सूचना तास गर्यो भाग 3 र धारा 39 को र बाल निषेध

0: 2056 नियमन भनेका छन् नि, त्यसमा चाहिँ त्यो सबै सूचना चाहिँ हामीले चाहिँ प्रत्येक घर घर तास गर्यौं, एकदेखि
1: प्रत्येक घरमा।
0: त्यही कारणले पनि कुनै कुनै विवाह जस्तो कि थारू चलनमा त्यो पक्का पुरी खाने जाने के गर्ने भन्छन् नि, त्यहाँ चाहिँ अब त्यो गर्ने क्रममा पनि उहाँहरू रोकिनुभयो
1: शुरूमै चाहिँ अब केटीले केटी हेर्ने
0: बेला नै रोकिनुभयो उहाँ,
1: उमेरको
0: हट्ने उहाँ कति गाली खानुभयो सम्पर्क व्यक्ति र सहजकर्ता, तपाईँले मेरो यो बिगार दिनुभयो भनेर,
1: मेरो छोरीको बिगार दिनुभयो
0: यति गाली उहाँसम्म, जस्तो बाल विवाह गर्ने बित्तिकै मेरो छोरो ल्यायो के चाहियो भनेर गाली गर्नुहुन्छ सम्पर्क व्यक्ति सहजकर्ता, तर यति चुनौती छ यसमा गाली खानै, त्यही पनि काम गर्दै हुनुहुन्छ, काम गरिसकेपछि चुनौती त हो तर अब राम्रै भयो भन्छन् उहाँहरू, हो रोक्यौं हामीले उहाँ फलानोको छोरा छोरी यसो फिर्ता गरायौं यो सफलता हो हाम्रो भनेर उहाँहरू लाग्नु भएको छ अझै, जस्तो कि कुनै मान्नु भएन भने अभिभावकले वा एक्सनमा जुन बाल अधिकार वाडा बाल अधिकार समिति छ उहाँहरू नै हाम्रो चाहिँ प्रहरीसँग समन्वय गरेर उहाँहरू पनि प्रहरीले पनि हाम्रो चाहिँ सहयोग गर्नु भएको छ, जुन उहाँ मान्नु भएन भने बाल अधिकार समितिले जुन बालबालिकाले पनि उजुरी गर्यो भने हामी सहयोग गर्छौँ भन्नु भएको छ, तर कुनै कुनै उसमा चाहिँ मौखिक नै उहाँहरू यसो समन्वय गरेर प्रहरीले नै आफै समन्वय गरेर रोकिदिनु भएको छ, त्यो प्रहरीलाई पनि धन्यवाद दिनुपर्छ यति सहयोग गर्नु भएको छ कि अब हामीले यो नेपाल सरकारको नम्समा यो अधिकार जुन संविधानमा मूल कानूनमा उल्लेख भएको छ त्यही कारणले र मूल कानूनमा र जुन स्थानीय शासन 2074 अब यो पालना जुन गर्नुपर्छ भनेर सबै लाग्नु भएको छ, त्यही कारणले हामी चाहिँ यो सीएफएलजी अभियान जुन अभियानलाई हामी पूर्ण रूपमा भयो भने यो सफल र 2083 माघ मसान्त नै भन्दा पनि अगाडि हुन सक्छौँ सबैजना लागिदिनु भयो भने, यो लागेन भने हामी एकैजनाले हुँदैन, यो सबै सरकार सबै बहु यो सेक्टर नै धेरै
1: सम्पूर्ण
0: पालिकावासी भन्नु
1: विभिन्न क्षेत्रका त्यहाँ स्वास्थ्य छ शिक्षा छ कृषि छ होइन विभिन्न क्षेत्रहरू लाग्नुपर्छ
0: यो सबै लाग्यो भने जुन नेपालको कानून छ 2072 मौलिक हक बालबालिका प्राप्त हुन्छ र यो मौलिक हक सँगसँगै यो नेपालको जुन छ दिगो विकासको लक्ष्य जुन 17 हामी चाहिँ जुन सीएफएलजीको लागि मात्र हो 10 त अनिवार्यै छ त्यो अन्त्य हुन्छ, जस्तो कि शिक्षामा निशुल्क शिक्षा भनेको छ जो कमजोर छन् तिनलाई चाहिँ पालिकाले शिक्षा नै हामी निशुल्क गरिरहेका छौँ, गत वर्ष नै अब म सक्दैन पढ्न भनेर छात्रवृत्तिको पनि दिइरहेछ, त्यसरी नै यो दिगो विकासको लक्ष्यमा पनि छ, दिगो विकासको लक्ष्य नेपाल सरकारको 17 हामी चाहिँ पालिकाले पनि जुन गरिब अन्त्य भनेको छ गरिबी अन्त्य भनेको छ त्यसलाई व्यवस्थापन कसरी गर्ने भनेर, जस्तो कि कुनै वडामा हामी शिक्षाको लागि बालबालिकाको लागि त्यो पोसाक वितरण भनेको छ झोला वितरण किताब वितरण त्यही नै हो दिगो विकासको लक्ष्य, तर देखिन्न यो दिगो विकासको लक्ष्य हो कि होइन त हामी त हेर्दैनौ, तर त्यो भित्र चाहिँ अब यसो अध्ययन विस्तृत अध्ययन गर्दै गयो भने त्यो दिगो विकासको लक्ष्यमै हुनु रहेछ
1: काम गरिरहेको हुन्छ
0: भित्र।
1: हामी लगभग कुराकानीको अन्त्यभित्र पुग्दैछौ होइन, यो कुराकानी गर्दा गर्दै मैले सोध्न छुटेको तपाईँले भन्न छुटेको केही छ?
0: अब सबै यो जानकी गाउँपालिका जुन सीएफएलजी बालबालिकाको सेक्टर मात्र होइन, यो चाहिँ सबै सरकारवालाको हो, अभिभावकहरू सबै लाग्नुभयो भने सीएफएलजी यो स्थानीय शासनमै शासन जुन अभियान हो यो अभियानमा लागिदिनुभयो भने हामी 2083 मात्र होइन यो 83 यो घोषणा ठूलो होइन कि त्यो निरन्तरता दिनुभयो भने हामी चाहिँ राम्रो पक्ष हो, यो सम्पूर्ण हाम्रो जानकी गाउँपालिकावासीहरू सबैजना यो सीएफएलजी भन्ने बित्तिकै बालबालिका होइन हाम्रो अभिभावकको पनि मेरो दायित्व पनि छ, यो बालबालिकासँगै अभियानलाई सहयोग गरिदिनुभयो भने हामी चाहिँ सीएफएलजी पूर्ण रूपमा जुन नेपाल सरकारको कानून नेपालको कानून र स्थानीय शासनको 2074 जुन छ र बालबालिकाको जुन बाल श्रम निषेध 2056 सबै पालना भयो भने हामी चाहिँ यो जुन अभियान सार्थक हुन्छ, जुन सार्थक भयो भने भोलिका दिन अभिभावक हाम्रै पालामा यो हाम्रै हो यो अभियान भनेर बुझिदिनुभयो भने यो अभियान सफलता हुन्छ।
1: हस् त, व्यस्त समयका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। जानकी गाउँपालिका स्थानीय बाल मैत्री शासन घोषणा कार्यक्रमका फोकल पर्सन भोजबहादुर चौधरीसँगको कुराकानी सुनिसकेपछि कार्यक्रममा अब सुनौ केही सन्देशहरू।
2: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
1: यिनै विविध विषयवस्तु प्रस्तुत गर्दा गर्दै कार्यक्रम हाम्रो जानकीको आजको समय सकिएको छ। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै गुनासा, सुझाव, सल्लाह, प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्राचार गर्न सक्नुहुनेछ। हवस् त, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602024।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
8: 7 रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै टिकापुर कैलाली। संचालक भेन्टीराम चौधरी। मोबाइल नम्बर 98485002008।
9: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्ग स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: खड्ग स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
7: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
9: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
7: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
9: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
7: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
9: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
7: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
9: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
7: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
9: कक्षा नर्सरीदेखि कक्षा 3 अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्ग स्मृति माध्यमिक विद्यालय टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98484432050 र 98145591934।
8: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टिकापुर कैलाली। संचालक राम प्रसाद चौधरी। सम्पर्क नम्बर 98484422373।
10: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
10: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
10: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
11: न्यू असम जालपा देवी ज्वेलर्स,
4: सिद्धार्थ चोक टीकापुर न्यू अछाम जालपादेवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चूरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147799, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
7: 2083 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
8: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि सर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कुल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
7: न्यू पपुलर फ्यान्सी स्टोर टिकापुर कैलाली, सञ्चालक वासुदेव पौडेल, सम्पर्क नम्बर 98584888148।
11: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
12: सञ्चालक नवराज गेवाली, टिकापुर कैलाली।
13: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
14: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
15: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
13: डेलिभरीका लागि
15: ड्रिंकिङ वाटर एक्वा शीतल
13: टिकापुर कैलाली,
11: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, सर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
8: न्यू जीपी ट्रेड सेन्टर टिकापुर एक बलभद्र चोक, सञ्चालक गोपाल परियार, मोबाइल नम्बर 9848424646।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज पलङ अफिस टेबल डाइनिङ टेबल सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज किचन दराज रेलिङ बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग सञ्चालक प्रवेश चौधरी सम्पर्क नम्बर 98 68 56 46 78 टिकापुर 1 कैलाली ब्लक नम्बर 14।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कार्य छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
5: युवा छाम टेरस नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट, पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक मीन बहादुर थनाल। सम्पर्क नम्बर 98484-33475। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम,
6: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
5: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू,
6: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
5: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
6: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
5: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
6: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
5: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
6: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
5: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
6: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
5: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
6: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
5: बाल मैत्री शैक्षिक वातावरण भएको,
6: विद्यालय हाताभित्र स्वास्थ्य समेना गृह सुविधा रहेको
5: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
6: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय, टिकापुर, कैलाली।
5: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1, बलभद्र चोक, क्याम्पस रोड। सञ्चालक मदन राज न्युपाने। सम्पर्क नम्बर 98-48-49-97-84।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पक्षीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोपराइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
0: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9845361 9914603810, स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली।
7: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।

0: सर
1: आऊ आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
0: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
0: चलाइन सर
1: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
2: सर मरेको सर्प भेटियो भने के गर्ने त
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्
7: सञ्चालक गुमान सिंह हिमाल लम्की खगरोला रोड टिकापुर कैलाली
8: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
9: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772
9: स्वास्थ्यका लागि पानी
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ वडा अध्यक्ष कमल महतौ जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली
11: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
12: मैं नहीं जाए वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
11: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
12: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
13: ज्ञात कर्मी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपारके तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक बुद्धिजीवी समाजसेवी दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी सञ्चालक सञ्जय चौधरी मोबाइल नम्बर 9848769620 पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: इजा सप्लायर्स सडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान सुट सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: इजा सप्लायर्स संचालक अन्जु बम सम्पर्क नम्बर 9848619551 र 9761871756 इशान सिद्धार्थ चोक एनएमबी बैंक नजिकै।
15: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
16: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
15: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
16: शिखर इन्स्योरेन्सको सहकार्यमा
15: अस्पताल खर्च सहाराले गर्छ।
16: ई सेवा सबै सधैँ सँगै।
14: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री पंखा बिजुली तार घर वायरिङका सामान पूजाको सम्पूर्ण सामग्री प्लास्टिकको सामान कुर्सी टेबल भाँडाकुँडा स्टील काँस तामा पित्तल ग्यास सिलिन्डर भाडा र्याक पाइन्छ।
7: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक सञ्चालक कमला देवकोटा सम्पर्क नम्बर 9849951808।
17: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
18: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: तपाईँका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
18: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
17: जहाँ पाइन्छ
18: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
17: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
18: अनुशासन अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
17: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
18: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
17: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
18: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
17: सम्पर्क नम्बर 9844833677। नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
6: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटेल अगाडि, टिकापुर, कैलाली।
19: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: होइन चाहिने जो माइनो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
0: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठक्रला रोड टिकापुर कैलाली
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ हाम्रो यहाँ एसी फ्रिज मोबाइल कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ याद राख्नुहोला है टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ समयमा सम्पर्क गरी मौकाको उठाउनु होला चार चौतारी इलेक्ट्रिकल्स टिकापुर एक चार चौतारी संचालक काशीराम चपाई फोन नम्बर 9848443311
5: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
6: आदरणीय श्रोता आज नेपाल सरकारले सरकारको नीति तथा कार्यक्रम ल्याइरहेको छ अहिले संसदमा संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ उक्त नीति तथा कार्यक्रमलाई सामुदायिक रेडियो टिकापुर एफएमले पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ यो प्रत्यक्ष प्रसारण सुन्नुहोला
7: चिरस्मरणीय र प्रेरणाको अक्षय स्रोत बनिरहनेछ उहाँहरूको त्याग साहस र बलिदानलाई परिणाममुखी शासन मार्फत सार्थक बनाइनेछ भन्ने विश्वस्त छु माननीय सदस्यहरू निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ स्वैच्छिक कर अनुपालन प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गरिनेछ प्रदूषण पूर्वाधार र अन्य सारिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ

भन्सार नाकामा न्यून विजेतीकरण नियन्त्रण गरिनेछ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित र समयबद्ध बनाइनेछ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै जोखिममा आधारित नियमन सुपरिवेक्षण र अभियोजन प्रणाली लागू गरिनेछ। सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पूँजी बजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ। धितोपत्र नियमन एफसीए तथा क्लियरिङ प्रणालीको पुनः संरचना गर्दै संस्थागत लगानीकर्ता पेन्सन कोष बीमा म्युचुअल फण्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ। ऋण बजार बन्ड बजार ऋण बजार बन्ड बजार पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिनेछ। वैकल्पिक विकास वित्त ड्यासपोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गरिनेछ। वैदेशिक सहायता ऋण र निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिनेछ। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र कडा समय सीमा सहित अघि बढाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता डिजिटल प्रगति ट्र्याकिङ जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिनेछ। सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिइनेछ। सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने निजी क्षेत्रसँग सहकार्य गर्ने रणनीतिक साझेदार भित्र्याउने वा विनिवेश गर्ने स्पष्ट नीति लागू गरिनेछ। सीमा रहित अर्थतन्त्र र तौल रहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात जलविद्युत पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ।

Սամնի տրիատմա նիրվար արդպանտրլայի գյան շեվա դիգիտել բապար հիմոտ որկ ռա մունը այվրիտի հունե շեվա մուխի արդպանտրմա ռուպանտարլ գարինե չա Antarashtriya payment gateway lai kanuni manyata di videshi mudra arjan ra kar vyavasthapan lai sahaj banaine chha. Niryat pratispardhatmak abhivriddhi bazar vividhikaran ekikrit vyapar rananiti र औद्योगिक लजिस्टिक योजना कार्यान्वयन गरिनेछ सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर डिजिटल सेवा क्लाउड सेवा साइबर सुरक्षा हरित कम्प्युटिङ र एआई कम्प्युटेसन निर्यातलाई प्रवर्धन गरिनेछ डिजिटल पार्क उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रूपमा अघि बढाइनेछ सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण सरकारी सहलगानी सहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म 30 दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिनेछ विदेशी लगानी सम्बन्धी कानून संशोधन गरी स्वचालित मार्ग विस्तार गरिनेछ नेपाल सरकारले तोके भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गरिनेछ ग्रीन मार्केट भिलेज सूचना प्रविधि पार्क कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिनेछ स्टार्टअप नेपाल पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता कर छुट बिउ पुँजी लगायतका सेवा प्रदान गरिनेछ माननीय सदस्यहरू ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ उत्पादन वृद्धि लागत न्यूनीकरण आय प्रतिस्थापन र खाद्यान्न आत्मनिर्भरताका लागि नीति र सुधार प्याकेजमा आधारित उत्पादन प्रणाली यन्त्रीकरण डिजिटल प्रविधि तथा एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग प्रशोधन र बजारसँग जोड्दै वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिनेछ बाली लगाउनु अघि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिनेछ खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाइनेछ सार्वजनिक निजी साझेदारीमा कृषि कम्पनी र सञ्जाल स्थापना गरी
उत्पादन पछिको क्षति न्यूनीकरण र आपूर्ति श्रृंखला सुदृढ़ गरिनेछ। गुणस्तर मापदण्ड र प्रमाणीकरण सहित विशिष्ट पहिचान गरिएका उत्पादनलाई भण्डारण बाङबिङ र बजारीकरण मार्फत निर्यात प्रवर्धन गरिनेछ। विषादीको आयात तथा प्रयोगको नियमन सुदृढ गर्न सन् प्रदेश र स्थानीय तहबीच समन्वय गरिनेछ। प्रमुख कृषि उपज बजार र भन्सार बिन्दुमा विषादी जाँच गर्न अन्तर्राष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालाहरू विकास विस्तार र सञ्चालन गरिनेछ। कृषि योग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्दै भूमि ब्याङ्क प्रणाली मार्फत बाँझो जमिनलाई उत्पादन कार्यमा उपयोग गर्न युवा महिला भूमिहीन तथा साना तथा सीमान्त किसानको पहुँच सुनिश्चित गरिनेछ। किसान सूचीकरण परिचाल परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ। नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधि गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ। माटोको स्वास्थ्य सुधार गर्न जैविक एवं प्राङ्गारिक मलमा अनुदानको व्यवस्था गर्दै जैविक विविधता संरक्षण र रैथाने बाली प्रवर्धन गरिनेछ। उत्पादनदेखि उपभोगसम्म सम्पूर्ण खाद्य प्रणालीलाई उत्थानशील बनाइनेछ। बीमा पशु स्वास्थ्य सेवा र व्यवसायीकरण मार्फत पशुपालन क्षेत्र सुदृढ गरिनेछ। जलाधार संरक्षण पर्यावरणीय कृषि प्रणाली र प्रविधि मार्फत कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोडिनेछ। खोरेप तथा पशुपक्षीमा लाग्ने अन्य रोगको नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरी अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ। साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ। माननीय सदस्यहरू, दिगो वन व्यवस्थापन मार्फत काठ जडीबुटी आयुर्वेदिक औषधि कार्बन व्यापार पर्यटन तथा वनमा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गरिनेछ। जडीबुटी प्रशोधन मूल्य अभिवृद्धि र निर्यातलाई प्राथमिकता दिइनेछ। चरम क्षेत्र विकास पशुपालन र वनमा आधारित जीविकोपार्जन प्रवर्धन गर्दै वन क्षेत्रका स्रोतहरूको वैज्ञानिक उपयोग गरिनेछ। वन क्षेत्रभित्र रहेका स्याउला सोतर तथा निचहा वनस्पतिलाई स्थानीय समुदाय र निजी क्षेत्रको संलग्नतामा उपयोग गरी प्राङ्गारिक मल बिकेट र बायोचार उत्पादन प्रवर्धन गरिनेछ। नेपाल कार्बन प्राधिकरण गठन गरी रे प्लस कार्यक्रम विस्तार गरिनेछ। सामुदायिक वन समूहलाई
कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिनेछ। नीतिगत सुधार मार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिनेछ। बन्दरी र उच्च सतर्कता केन्द्र स्थापना, निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गरिनेछ। ड्रोन सेटेलाइट लगायत आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइम निगरानी गरिनेछ। वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि क्षतिपूर्ति पूर्व सूचना प्रणाली, रोकथाम संरचना, नसबन्दी स्थानान्तरण र वैकल्पिक बाली प्रवर्धन जस्ता उपाय कार्यान्वयन गरिनेछ। राष्ट्रिय निकुञ्ज आरक्ष तथा संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको वासस्थान संरक्षण गरिनेछ। चुरी क्षेत्रमा एकीकृत संरक्षण, जल पुनर्भरण तथा वैज्ञानिक उत्खनन लागू गरिनेछ। वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति र वन सम्बन्धी अनुमति प्रक्रियालाई ई पोर्टल मार्फत सरलीकृत गर्दै पूर्वाधार विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम गरिनेछ। वायु गुणस्तर सुधार, स्वच्छ प्रविधि प्रवर्धन र प्रदूषण नियन्त्रण गरिनेछ। काठमाडौँ उपत्यका वायु गुणस्तर सुधार कार्ययोजना अद्यावधि गर्दै राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिनेछ। परम्परागत इँटा उद्योगलाई स्वच्छ प्रविधिमा रूपान्तरण गरिनेछ। वायु प्रदूषण न्यूनीकरण, जलवायु अनुकूलन र दिगो सहरी वातावरण व्यवस्थापनका लागि बहुपक्षीय समन्वयमा कार्यान्वयन प्रणाली सुदृढ गरिनेछ। सीमापार प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गरिनेछ। अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच वृद्धि गर्दै वन, कृषि, ऊर्जा र जैविक विविधतामा आधारित हरित अर्थतन्त्रलाई टेवा दिइनेछ।

नदी में सिंमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन लागू करते जलविद्युत सिंचाई खाने पानी पर्यटन अतल्लो तटीय लाभ समेटने बहुउद्देश्य आयोजना विकास गरिने छ। आगामी दशक में 30,000 मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा वन भूमि तथा वातावरण संबंधी कानून परिमार्जन करी एक द्वार प्रणाली लागू गरिने छ। आयोजना प्रभावित क्षेत्र का नागरिक मुआवजा को सट्टा शेयर लगानी को विकल्प प्रदान गरिने छ। विद्युत उत्पादन प्रसारण वितरण र व्यापारमा निजी क्षेत्र को सहभागिता सुनिश्चित गरिने छ। ऊर्जा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिने छ। अन्तर्देशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने छ। राष्ट्रीय ग्रिड नपुगेका स्थानमा अपग्रिड सौर्य वायु तथा लघु जलविद्युत प्रणाली विस्तार गरिनेछ। ग्रीन हाइड्रोजन हरित अमोनिया अमोनिया तथा रासायनिक मल जस्ता रणनीतिक हरित उद्योगलाई प्रवर्धनका लागि कर अनुसार छूट सहुलियतपूर्ण विद्युत दर पूँजी प्रोत्साहन र लगानी मैत्री नीति लागू गरिनेछ। साथै यातायात क्षेत्रमा व्यवसायिक प्रयोग विस्तार गर्न ग्रीन हाइड्रोजन पूर्वाधारको शुरूआत गरिनेछ। तराई मधेसका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाड़ी र हिमाली क्षेत्रका कृषियोग्य टारहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गरिनेछ। ठूला सिंचाई प्रणाली को आधुनिकीकरण भरमर सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गरिनेछ। सोचाली जल तथा मौसम केन्द्र को विस्तार गरी पूर्वानुमान प्रणाली सुदृढ़ गरिनेछ। बहुप्रकोप पूर्व सूचना प्रणालीलाई सुदृढ़ गरी थप विश्वसनीय बनाइनेछ। माननीय सदस्यहरू, औद्योगिक नीति 2067 परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिनेछ। स्टार्टअप लघु साना तथा मझौला उद्यमलाई वित्त प्रविधि बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन राष्ट्रिय उद्यम प्रवर्धन सुविधा स्थापना गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ। लगानीका क्षेत्र विस्तार गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना पाइपलाइन तयार गरी लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गरिनेछ। महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन महिला उद्यमशीलता विकास रणनीति तर्जुमा गरिनेछ। श्रम प्रधान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिनेछ। खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्न नीतिगत कानूनी र संस्थागत सुधार गरिनेछ। ढुङ्गा गिटी बालुवा लगायत निर्माण सामग्रीको दिगो उपयोग पारदर्शी आपूर्ति र नियमन गरी अवैध उत्खनन तथा अनियमितता नियन्त्रण गरिनेछ। माननीय सदस्यहरू, हवाई पूर्वाधार विस्तार अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो प्रतिस्पर्धी हवाई सेवा विकास गरिनेछ।
नागरिक उड्डयन क्षेत्र में संरचनात्मक सुधार, निजी क्षेत्र को सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिनेछ। पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिनेछ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाइनेछ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ। अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागू गरिनेछ। पर्वतीय पर्यटनको सुरक्षा खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिनेछ। भिजिट नेपाल 2085 पूर्व तयारीका लागि पर्यटक आगमन प्रति पर्यटक खर्च वृद्धि र बसाई अवधि बढ़ाउने गरी अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गरिनेछ। नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिनेछ। धार्मिक, सांस्कृतिक र आरोग्य अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिनेछ। आध्यात्मिक तीर्थ कूटनीति मार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुर धाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिनेछ। समुदायद्वारा सञ्चालित होम स्टे स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आय आर्जनहरूमा रोजगारी प्रवर्धन गरिनेछ। जीवित संग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा 5,000 नयाँ होम स्टेलाई नेपाल होम स्टे ब्रान्डिङ सहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिनेछ। नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, राफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, स्काई डाइभिङ लगायत साहसिक पर्यटन पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इको सिस्टम विकास गरिनेछ। कर्णाली सुदूरपश्चिम, मधेस र कोशी प्रदेशलाई थप प्राथमिकतामा राखी नयाँ गन्तव्यहरूको प्रवर्धन गरिनेछ। हिमाली, मध्य पहाड़ी र तराई क्षेत्रमा कम्तीमा 10 नयाँ पदमार्ग पहिचान र प्रवर्धन गरिनेछ। नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनसंरचना गरी नवप्रवर्तनशील बनाइनेछ। अन्य सदस्यहरू, नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ। कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइनेछ। श्रमिकका लागि कानूनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गरिनेछ। डिजिटल श्रम निरीक्षण प्रणाली लागू गरी न्यूनतम पारिश्रमिक सुनिश्चितता, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गरिनेछ। सरकार रोजगारदाता र श्रमिक बीच असल श्रम सम्बन्ध विकास गर्दै
राष्ट्रिय स्तरको कल्याणकारी कोष प्रभावकारी रूपमा परिचालन गरिनेछ। बाल श्रम निवारण सम्बन्धी प्रतिबद्धताको कडाईका साथ कार्यान्वयन गरिनेछ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलयुक्त बनाइनेछ। अत्याधुनिक सेवा शुल्क र संशोषण विरूद्ध कार्यवाही गरिनेछ। वैदेशिक रोजगारमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराइनेछ। श्रम कूटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिनेछ। विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गरिनेछ। विदेशमा मृत्यु वा अङ्गभङ्ग भएका कामदारहरूका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदृढ गरिनेछ। रिभर्स प्रवासनलाई प्रोत्साहन गर्न एकीकृत प्रोत्साहन प्याकेज ल्याइनेछ। औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिनेछ। वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 देखि 2092-93 सम्म रोजगार प्रवर्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ। माननीय सदस्यहरू, शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिनेछ। माध्यमिक तहसम्म निशुल्क शिक्षा सुनिश्चित गरिनेछ। पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरण सहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन गरिनेछ। सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर केन्द्रित बनाउन स्वस्थ नियमन गरिनेछ। ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृत्रिम बुद्धिमत्ता आधारित सिकाई प्रणाली विस्तार गरिनेछ। उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनसंरचना गरिनेछ। 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिनेछ। विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधार एकीकृत योजना मार्फत कार्यान्वयन गरिनेछ। विपन्न, सीमान्तकृत, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिनेछ। स्वास्थ्य, स्वस्थ पोषण, छात्रवृत्ति, आवासीय सुविधा र सुरक्षित सिकाई वातावरणलाई सुदृढ गरिनेछ। अटिजम तथा न्युरोडाइभर्सिटी बालबालिकाका लागि थेरापी सेवा, असिस्टिभ टेक्नोलोजी, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिनेछ। सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ। शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रणालीलाई योग्यतामा आधारित पारदर्शी बनाइनेछ। शिक्षकको पेशागत विकास, अभिलेख व्यवस्थापन र उचित पारिश्रमिक सुनिश्चित गरिनेछ। उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय शिक्षालाई सिकाईमुखी बनाउन पाठ्यक्रम मूल्याङ्कन र प्रणालीकरण
प्रमाणीकरण प्रणाली को पुनरावलोकन एवं सुधार गरिने छ। खेलकुदलाई राष्ट्रीय एकता र स्वास्थ्य पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिनेछ। खेल क्षेत्रको व्यवसायीकरण, निजी क्षेत्रको सहभागिता र खेलाड़ीको सामाजिक सुरक्षा सुनिश्चित गरिनेछ। राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरी डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासमा युवा परिचालन गरिनेछ। माननीय सदस्यहरू, महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवक अल्पसंख्यक लगायत सबै लक्षित समूहको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरण उच्च प्राथमिकता दिइनेछ। अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्दै अधिकारमा आधारित विकासको सुनिश्चितता गरिनेछ। सबै प्रकारका लैंगिक हिंसा शून्य सहनशीलता अपनाउँदै मानव बेची विखनमुक्त समाज निर्माण गरिनेछ। व्यावसायिक तथा सांस्कृतिक विभेद र हानिकारक अभ्यास अन्त्य गर्न सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिनेछ। हिंसा पीड़ित केन्द्रित सेवा प्रणाली सुदृढ़ गरी उद्धार, कानूनी सहायता, पुनस्थापना र सामाजिक पुन एकीकरण का कार्यक्रम प्रभावकारी रूप में सञ्चालन गरिनेछ। आगामी आर्थिक वर्ष भित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गरिनेछ। तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिनेछ। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनर्स्थापन सेवाको व्यवस्था गरिनेछ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाइनेछ। सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइनेछ। सामाजिक क्षेत्रका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, दोहोरोपण, न्यूनीकरण र सेवा प्रवाहमा एकरूपता कायम गर्न संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा सहकार्य सुदृढ़ गरिनेछ। गैर आवासीय संस्था मार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न नीतिगत तथा संस्थागत सुधार गरिनेछ। अन्य सदस्यहरू, देशभरि आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिनेछ। स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिनेछ। सामुदायिक स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंसेवकको क्षमता, संख्या र सेवा दायरा विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरिनेछ। टेली हेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिटल कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ। जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ। क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचार भन्दा रोकथाम, जनचेतना,
नियमित परीक्षण र जीवन शैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ। मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको विभिन्न अभिन्न अंगका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ। योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार प्रवर्धन गरिनेछ। अत्याधुनिक अपाङ्गता पुनर्स्थापना केन्द्रहरूको स्थापना गरी प्रोस्थेटिक्स, फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध गराइनेछ। अपाङ्गताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप र पुनस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ। बौद्धिक अपाङ्गता भएका बाल बालिकाका लागि सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

स्वस्थ जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ। आयुर्वेद प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिनेछ। नेपाल औषधि लिमिटेडको स्तरोन्नति गरिनेछ। स्वदेशी औषधि उत्पादनलाई प्रवर्धन गरिनेछ। मान्य सदस्यहरू, सम्पत 2087 सम्ममा सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाई सुविधा सुनिश्चित गर्ने लक्ष्य सहित तीनवटै तहका सरकारको समन्वयमा एकीकृत कार्यक्रम कार्यान्वयन गरिनेछ। ठूला अधूरा आयोजनाहरू शीघ्र सम्पन्न गरिनेछ। तराई मधेसमा आर्सेनिक मुक्त पानी, डिप बोरिङ र सतही जल प्रणाली विकास गरिनेछ। जल व्यवस्थापन प्रणाली सुधार गरी नदी नालाको स्वच्छता कायम गरिनेछ। खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास कायम गर्न पानी परीक्षण प्रयोगशाला र नियमित परीक्षण पद्धति स्थापित गरिनेछ। जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न भूमिगत जल पुनर्भरण, बरसातको पानी संकलन, जलाशयमा आधारित आयोजना र महान संरक्षणलाई प्राथमिकता दिइनेछ। हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा मार्फत नेपाली जलको ब्रान्डिङ गरिनेछ। सार्वजनिक पूर्वाधार विद्यालय, स्वास्थ्य संस्था र राजमार्ग क्षेत्रमा सुरक्षित पिउने पानी तथा अपाङ्गता मैत्री सरसफाई पूर्वाधार विस्तार गरिनेछ। काठमाडौँ उपत्यका सहित ठूला शहरहरूमा ढल तथा फोहोर व्यवस्थापन प्रणालीलाई निजी क्षेत्र, समुदाय र सहकारीको सहभागितामा एकीकृत रूपमा सञ्चालन गरिनेछ। ढल प्रशोधन संयन्त्र स्थापना गरी प्रशोधित पानीलाई सिंचाई तथा उद्योगका लागि प्रयोग गरिनेछ। बागमती लगायत नदीहरूको वातावरणीय स्वच्छता कायम गरिनेछ।

0: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टिकापुर, कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: डाक्टर आउने दिन जेठ 2 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
5: प्रतिनिधि सभाकी आज बैठकमा सांसद थुक्रा सुकुम्बासी, बस्तीकी व्यवस्थापन, डोजर आतंक, सीमा सुरक्षा, फितलो संसद छल्किरनलक अध्यादेश लगायतकी विषयमा सरकार ध्यान आकर्षण गर्नबाट बैठकमा नेपाली कांग्रेसकी सचेतक निष्कल राय, प्रतिनिधि सभा कार्यालय संचालन सांसद निमाली समितिमा फिर्ता पठाइना महाकलबाट प्रतिनिधि सभाकी आकस्मिक समयमा सचेतक राई, निमावलीमा विवादित एन बस्लक तथा कानून छुई नै सेक्ना कर्की, अहिलक कति निमावली टेबल नै कर्की समिति नै पठाइन महाकलबाट, नेकपा एमालेकी सांसद पदयार्याल, सरकारकी नयाँ सोचकी सांसद हुकन, पञ्चायतकी कार्यपालिका स्वच्छ चारिता लड्ना प्रयास कलक आरोप लगेलबाट सांसद अर्याल, सरकारकी नलक अध्यादेश प्रधान न्यायाधीश नियुक्त सिफारिश के विरोध कलबाट उहाँकी उपयुक्त विकल्प बिना अव्यवस्थित बसोबासी सुकुम्बासी डोजरात कमसी आतंकी बढ़ेना काम हुल कति महनिन्द कलबाट, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलाल सुकुम्बासी बस्तीमा डोजर लगाइना संवैधानिक परिषद मार्फत प्रधान न्यायाधीश सिफारिश लगायतमा सरकारी कार्यशैली लोकतन्त्र विपरीत हुलक तथा सरकार निरंकुशतातर्फ नकुटी वस्तगत जवाबमा कलबाट उहाँके सुकुम्बासी बस्तीमा सुरक्षाकी फौजकी आतंक देखाएकी सरकार डोजर चलेलक तथा नागरिक आत्महत्या गर्न बाध्य बनेलक आरोप लगाइनबाट श्रम संस्कृति पार्टीकी अध्यक्ष हर्क सापाङ सीमा विवादबारे सरकार ठोस कदम चल्न नैसेकलक कति आपत्ति जनेलबाट उहाँके सरकारकी सेनाकी दुरूपयोग गर्के सुकुम्बासी बस्तीमा आतंक मचेलक आरोप लगेती देश अभिभावक विहीन बनलको सरकारकी औचित्य ओरेलक फेबुटलोबाट, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओली व्यवस्थापन बिना सरकारकै सुकुम्बासी बस्तीमा डोजर चलकटी विरोध कलबाटी, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद जगदीश खरेल स्मार्ट टेलिकम संघ जोडकी आफ्नो विरूद्ध लगेलक आरोप पुष्टि गर्न चुनौती दिलबाट, सांसद खरेलले आफ्नो विरूद्ध स्मार्ट टेलिकमकै तीसर्व ठगी प्रकरणमा जोडलक, भ्रामक समाचार प्रकाशित हुलको स्मार्ट टेलिकमकै प्रकरणमा जोडलक, आफ्नो एक बैठकको फाइल प्रायोजित पारित गर्न कुनो काम नै कलकटी आरोप प्रमाणित गर्न चुनौती दिलबाट। काठमाडौँ बसी धनगढ़ी तर्फ ऐतिकलक यात्रुवाहक बस बर्दियामा दुर्घटना, 10 जना घाइते। जानकी गाउँपालिकामा 5 दिने सामूहिक होमस्टे व्यवस्थापन तालिम शुरू, तालिमकी सदुपयोग गर्न अध्यक्ष गणेश चौधरीकी आग्रह। राष्ट्रपति मसे सरकारकी नीति तथा कार्यक्रम प्रस्तुत। ओएचसीकी नतिजा सार्वजनिक खुना, बोलेल बोर्ड बैठक। लिचावकला खोज खबर अथवा प्राविधिक मित्र छपिलाल चौधरी, धन्यवाद। लिटी अबकला खोज खबर से मैं सीता चौधरी विदा हितु।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: बिस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
2: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएको पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुङ्गाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
2: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
3: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
2: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
3: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
2: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
3: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
2: सोरै आन सत्य भन्यो रमा,
4: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
5: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।
7: जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टिकापुर चार बागमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
0: नर्सरी केजी र 1 अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
7: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
0: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
7: सुरक्षित भवन, पर्खाल, खानेपानी र पुस्तकालयको व्यवस्था भएको,
0: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
7: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
0: जनप्रकाश आधारभूत विद्यालय टिकापुर चार बागमारा,
7: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 9854833773।
8: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
9: आफ्ना कान्छा भाइको बे नगरिजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन माथि गयो।
8: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
9: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
10: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846939261।
11: नरेश दादु, मैं तो अपना फोन आई दौड़ के आ गई नो है भौजी, कहाँ बाटी?
12: ओ गोंडे में सुटल बाटी बाबू, चोली न भरी
11: भौजी, कहाँ से काटू अपना हन हरक आदर पावे तो सफा सुखर बने लो बाटी तर फिर काटी तू जा रहा अपना हन
13: यहाँ पोली फूकर कट लगो नानी, अपना एम्बुलेंस है ना, खबर तो करना बाटा कटा देर मको आप ना हो
11: ना। ते भौजी हमारा बाटी अपना हना कुछ नहीं हुई, बिन ग्वारा हना जिन से नरेश दादू एम्बुलेन्स लिन समय लाग्यो चिट्ठा नगकिएको मोटरसाइकल बाको लछि उहीमा बैठाको भाउजी हेर्न सर्पदंश उपचार केन्द्र लैजिन तयारी गर पर्ल
14: यी बेला त खैन जातै दिए न्यू इठना स्वयंसेविका दिदी
11: हो हो अब न ठिक कली डाक्टर र निकट छ बेरामेन कुछि थे खवाइली हुई
15: सपुवा कट्टीकी सहज वातावरण बनाएकलाग सपुवा कटलक अंगन स्थिर बनिना प्रयास खर पठा सम्म कस बेलक लुगा गरगहना घरी पेटी मुन्द्री बाकल फफल करारी बेरम्या अपेलेसी झन समस्या भिना भइले कोसित बेरम्यान शान्त रह सहयोग गर पठा क्युमने सपुवा कटलक ठाउँसे उपर दौडीले कसख भन्नाथे कठ असिक कर्णसे लक्त संसारमा समस्या होइसक्था जेहीले करबेल सपुवा दशलक शरीरको भाग काठ खफाक पर्न अवस्था थिए आइसिक्था
16: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता मर्याद लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्यार सेभ दिठा
17: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
7: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: आरएमई स्कूल टिकापुर कैलाली सम्पर्क नम्बर 091561250 र 091560712
18: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: युनाइटेड एकाडेमी टीकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
5: टीकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
4: जहाँ पाइन्छ
5: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
5: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
4: सुरक्षित स्वच्छ र बाल मैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
5: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
4: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
5: युनाइटेड एकाडेमी टीकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
4: सम्पर्क नम्बर 9844833677।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
10: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848558।
11: के तपाईलाई थाहा छ,
12: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
11: हो र?
12: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
11: अनि
12: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
11: के छ त विकल्प?
12: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
11: विस्तारै गर्दा हुँदैन?
12: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
11: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
12: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
13: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
14: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
15: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
16: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
17: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
14: भनेदेखि सबै कुरा पाउने रहेछ।
18: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
16: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
19: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
18: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
20: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
21: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
20: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
21: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको।
20: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने।
21: विद्यालयमा दिवा खाजा व्यवस्था भएको।
20: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने।
21: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको।
20: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको।
21: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको।
20: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको।
21: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको।
20: कक्षा नर्सरीदेखि कक्षा 3 अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय टिकापुर 1 प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98 48 43 32 50 र 98 14 55 91 34।
22: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
23: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
22: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
23: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
22: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
23: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
24: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि धूप सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुलमा भर्ना खुल्यो
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूलका विशेषताहरू
2: 4 GPA ल्याउन सफल भएको
1: एसईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल
2: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
1: आफ्नै पूर्वाधारको व्यवस्था भएको
2: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूल टिकापुर कैलाली प्रधान अध्यापक गजेन्द्र बुढा सम्पर्क नम्बर 9848463601 र 9742309377
3: मोटरसाइकल घुमाएको धर्ने
4: गरिना उपचार केन्द्र सम पुगाइबेर ब्रह्मया बेहोस हुइसेकना पुइला कोसे पासासे पकरक बैठा पर्थाका
5: ब्रह्मयाना अगर हुना कैकमै पकरक बैठा टु सुनिल जी आफ्ना देशिन मोटरसाइकल स्वयं सेवक हुइला कारण सर्पडंशक ब्रेमेन उपचार केन्द्र लैजिन सजिलो हुल बा
4: एम्बुलेन्स और 4 पहिया सवारी से मोटरसाइकल जो सबको ठमा सजिला पाजी था पत्रा ठमाटा मई असक मोटरसाइकल स्वयं सेवक उपलब्ध बाट सजिला से वो झट्ट पाजिला से ब्रेमेन 4 पहिया का सवारी साधन में सजिलो हुना मेरक सुचाक लगभग एन्टी भेनम भिलक उपचार केन्द्र में लै जाए पर्था
3: अपना हुआ जैने करी ना मई द्वार लगा सके राजे
4: वहां न कटलक सपक फोटो खिचला बाटी कर से उठेलन बिहार फोटो हुला से सपक चिन्ह सजिलो बैठा उपचार करना से सजिलो बैठा
5: फोटो मोर मोबाइल में बा अब हमरा जा जाई नहीं तो ढील हुई जी
6: सफर दस डालन कर से उपचार कला मोटरसाइकिल चालक व मोटरसाइकिल स्वयं सेवक से सहयोग ली बिरमे न अपना वो मोटरसाइकिल चालक का बीच समय सुरक्षित हिना मेर से बैठाई वो लगभग एंटी भैनम उपलब्ध होना सर्पदंश उपचार केन्द्र में लै जा डाली सप्प कटलसे मोटरसाइकल चालक बनाई लगभग सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा गरी
7: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाख आधिकारिक वेबसाइट www.snakebitenepal.org मा हेर सक्दिथा
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
9: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: आरएमई स्कूल टिकापुर कैलाली सम्पर्क नम्बर 0915612050 र 0915607712
10: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
11: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
10: ए हो त कहाँ पाइरहेछ दिदी आल्मोनियमको झ्याल ढोका
11: कहाँ हुनु भाइ टिकापुरमा जमरा पारी छ नि मिलन आल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
10: अब त म ढुक्क
12: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरा पारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
11: मोबाइल नम्बर 9848513426 जमरा पारी टिकापुर कैलाली
10: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
11: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
10: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
11: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
13: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
10: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
14: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
12: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
11: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट जानकी गाउँपालिकामा 5 दिने सामुदायिक होमस्टे व्यवस्थापन तालिम शुरू। तालिमको सदुपयोग गर्न अध्यक्ष गणेश चौधरीको आग्रह। काठमाडौँबाट धनगढ़ीतर्फ आउँदै गरेको यात्रुवाहक बस बर्दियामा दुर्घटना, 21 जना घाइते। राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य। र टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालनको तयारी। खोज खबर अब विस्तारमा। जानकी गाउँपालिकाको आयोजनामा 5 दिने सामुदायिक होमस्टे व्यवस्थापन तालिम शुरू भएको छ। जानकी गाउँपालिकाको वार्ड नम्बर 6 मा शुरू भएको तालिममा जानकी गाउँपालिकाका 3 स्थानमा सञ्चालन भइरहेका होमस्टेमा आबद्ध नागरिकहरूको सहभागिता छ। थप खबर छपिलाल चौधरीबाट।
1: तालिमको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिमको सही सदुपयोग गर्न आग्रह गर्नुभएको छ। अध्यक्ष चौधरीले हामीले पैसा कमाउन नजानेको अवस्थामा पैसा कमाउने बाटो पहिचानका लागि यो तालिमको आयोजना गरिएको र त्यसमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
2: अब हामीले पैसा कमाउनु छ भने बेच्न पनि सिक्नु पर्यो, तर बेच्ने के भन्ने कुरामा चाहिँ नेपालमा 3 कुरा छ, एउटा नेचर, एउटा कल्चर, अर्को चाहिँ एग्रिकल्चर। 3 कुरा बेच्न सक्यो भने चाहिँ नेपाल धनी हुन सक्छ, तपाईँ हामी धनी हुन सक्छौँ भन्ने मलाई चाहिँ लाग्छ। र तपाईँ हामीसित जति जग्गा छ नि, त्यो जग्गामा हामीले खेती गर्यौँ भने सम्भव छ, हाम्रो जीवन चल्छ, पैसा आउँछ। तर तपाईँ हामीसित भएको जग्गामा अहिले हामी होमस्टे सञ्चालन गर्दैछौँ नि, 2 कोठा 3 कोठा 4 कोठा, तर त्यही जग्गामा बनेको त्यो घरबाट चाहिँ बेसी आमदानी गर्न सकिन्छ। तर त्यो आमदानीको तरिका चाहिँ के हो, त्यो कसरी आउन सक्छ भन्ने कुरा चाहिँ तपाईँ हामीले सिक्न जरुरी छ जस्तो लाग्छ। त्यही सिक्नका लागि पनि यो तालिम आयोजना गरेका छौँ हामी।
1: गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।
3: त्यो तालिममा तपाईँहरूले अझ धेरै समुदायको खानेकुरा चाहिँ बनाउने सिक्नुहुनेछ र यसमा होमस्टेलाई कसरी चाहिँ सञ्चालन गर्ने र कसरी चाहिँ अगाडि बढाउने तालिममा तपाईँहरूले सिक्नुहुनेछ र सिकेको सिपलाई चाहिँ आफ्नो व्यवहारमा कार्यान्वयन गर्नुहुनेछ।
1: प्रमुख प्रशासक अधिकृत भानुभक्त भट्टले गाउँपालिकाभित्र रहेका होमस्टेका सञ्चालकहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताउनुभयो।
4: स्थानीय पर्यटनलाई प्रवर्धन गरी आर्थिक वृद्धि र विकासमा टेवा पुर्याउने उद्देश्यले यो तालिम आयोजना गरिएको र हाम्रो पालिकाभित्र भएका विभिन्न होमस्टे सञ्चालक र त्यसमा कार्यरत अन्य व्यक्तिहरूलाई होमस्टेका विविध पाटोहरूमा वर्षा छेत्रीज्यूले त्यसमा दिनुहुनेछ र यहाँ 5 दिनसम्म उहाँहरूले आवश्यक ज्ञान सिप र हस्पिटालिटी सम्बन्धी सम्पूर्ण कुराहरू सिक्नुहुनेछ।
1: तालिमका प्रशिक्षक होमस्टे घरवास महासंघका महासचिव कृष्णलाल चौधरीले होमस्टे सबैले सञ्चालन गर्न सक्ने र मानिसको जीवनसँग जोडिएको पेसा भएकाले यसले आर्थिक समृद्धि ल्याउन सक्ने अपेक्षा गरिएको बताउनुभयो।
5: दुनियाँमा असम्भव भन्ने कुरा केही छैन र सबै जस्तो ल्याप्चे छाप लाउने हाम्रा दिदी बहिनीहरूले पनि यो होमस्टे चलाउन सक्नुहुन्छ र मास्टर डिग्री गरेका चाहिँ दिदी बहिनीहरूले दाजुभाइले पनि होमस्टे सञ्चालन गर्नुहुन्छ। सबैले सञ्चालन गर्न सक्ने योग्यता भएको चाहिँ यो बिजनेस हो र यो घरसँग जीवनसँग जोडिएको हुँदाखेरि यो बिजनेसले पक्कै पनि समृद्धि ल्याउन सक्छ भन्ने चाहिँ हाम्रो बुझाइ छ।
1: स्थानीय जगतपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरबहादुर शाहले जगतपुरमा स्थापना भएको होमस्टे सञ्चालनका लागि सामुदायिक वनले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो।
6: यो जगतपुर सामुदायिक वनले अमौरा र बकुला हाल्न नसकौंला, हाम्रो क्षेत्रमा रहेका हाम्रा होमस्टे सञ्चालन गरिरहनु भएका दिदी बहिनीहरूलाई हामीले आफ्नो हैसियत अनुसार सहयोग गरिरहेका छौँ र गरिरहने पनि छौँ र यहाँहरूको होमस्टेलाई प्रबन्धन गर्नका निम्ति गाउँवासीको हिसाबबाट, यहाँहरूको दाजुभाइको हिसाबबाट, यहाँ सामुदायिक वनको प्रतिनिधिको हिसाबबाट अग्रसर रहँदै यहाँहरूको यस सम्बन्धी कार्यलाई सहयोग सपोर्ट गर्नेछौ।
1: वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसीले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यपालिकाका सदस्य पार्वती चौधरीले स्वागत गर्नुभएको थियो। तालिममा जानकी गाउँपालिकाको अमौरी, जगतपुर र बकलौवामा सञ्चालित होमस्टेमा आबद्ध 25 जनाको सहभागिता रहेको छ।
0: काठमाण्डुबाट धनगढ़ीतर्फ जाँदै गरेको यात्रुभाग बसी जापानी क्षेत्र नजिक दुर्घटना पर्दा 21 जना घाइते भएका छन्। घाइते मध्ये अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। काठमाण्डुबाट धनगढ़ीतर्फ आउँदै गरेको NA8K1949 नम्बरको यात्रुभाग बस बर्दिया नगरपालिका बर्दियाको वार्ड नम्बर 2 अम्रेनीमा दुर्घटना परेको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारीका अनुसार बसमा सवार 21 जना यात्रु सम्पर्कमा आएका छन्। घाइते मध्ये 3 जनाको कोलपुरमा उपचार भइरहेको छ भने 1 जनालाई थप उपचारका लागि लम्की ल्याइएको छ। कैलालीको भजनीमा शव चिस्यान मेसिन हस्तान्तरण गरिएको छ। मानिसको मृत्यु हुँदा आफन्त नआउने बेलासम्म शव घरमा राख्न समस्या हुन थालेपछि स्थानीयले चन्दा उठाएर प्राथमिक स्वास्थ्य केन्द्र भजनीलाई चिस्यान मेसिन हस्तान्तरण गरेका हुन्। प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भजनीका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो। कार्यक्रममा उपप्रमुख राजु तिरुवा, वार्ड नम्बर 5 का कार्यवाहक वडा अध्यक्ष केशव बुढा, 3 का वडा अध्यक्ष शत्रुधन चौधरी लगायतको उपस्थिति थियो। कार्यक्रममा चिस्यान केन्द्र खरिदका लागि सहयोग गर्ने शंकर प्रसाद जोशीले गएको चैतमा मात्रै भजनीमा 12 जनाको मृत्यु भएको, आफन्त बाहिर रहेका शवहरू 3 दिनसम्म पनि राख्नुपर्ने भएकाले चिस्यान मेसिन आवश्यक भएको बताउनुभयो। मेसिन 1,95,000 को लागतमा खरिद गरिएको जोशीको भनाइ छ। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिका प्रिफ्यूम।
7: प्रतिलिपि अधिकार संरक्षण गरौं,
8: सर्जकको सम्मान शब्दले होइन व्यवहारले गरौं,
7: सृजनालाई बचाऊ सर्जकलाई सम्मान गरौं,
8: अर्काको सृजना वा रचनालाई चोरी नगरौं,
7: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं,
8: बौद्धिक सम्पत्तिको रक्षा गरौं,
7: सृजनाको संरक्षण गरौं।
8: सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढ़ी कैलाली।
9: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाई आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।
10: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
11: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टिकापुरको अध्यक्ष जनक खड्का चयन हुनुभएको छ। इन्स्टिच्यूटको 4th चुनावी साधारण सभाले खड्कालाई 3 वर्षका लागि सर्वसम्मत चयन गरेको हो। संस्थाको उपाध्यक्षमा भानुभक्त जैसी, सचिवमा वीरबहादुर चौधरी, सहसचिवमा लक्ष्मण थापा, कोषाध्यक्षमा संजय भण्डारी सर्वसम्मत हुनुभएको छ। यस्तै सदस्यमा तारा प्रसाद अधिकारी, धर्मराज बजगाई पनि चयन हुनुभएको छ। निर्वाचन समिति संयोजक रघुनाथ उपाध्यायका अनुसार इन्स्टिच्यूटको 4th चुनावी साधारण सभा हिजोबाट शुरू भएको थियो। पहिले सीएमए कार्यक्रम सञ्चालन गरिरहेको सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट त्यो कार्यक्रम बन्द भएपछि अहिले सामान्य चिकित्सा एसए कार्यक्रम सञ्चालन गरिरहेको छ। भेट जेटीएममा भने विद्यार्थी भर्ना नभएकाले अहिले त्यो कार्यक्रम बन्द छ। तेस्रो वर्षमा चलिरहेको सामान्य चिकित्सा एसए कार्यक्रममा अहिले 119 जना विद्यार्थी अध्ययनरत छन्। तमट्टा ताम्राकार एकता समाजको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। संस्थाका अध्यक्ष राजेश कुमार तमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुरका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी रहनु भएको थियो। कार्यक्रममा टीकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारी, ज्येष्ठ नागरिक जप्पर सिंह तमट्टा विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा दिव्यरत्न बाल विद्या मन्दिरको अध्यक्षमा चयन हुनुभएका खड्ग सिंह तमट्टालाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ। कार्यक्रम सहसचिव गणेश बहादुर टमट्टाले सञ्चालन गर्नुभएको थियो भने स्वागत महासचिव करण सिंह टमट्टाले गर्नुभएको थियो। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ। वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको थियो। त्यस विरूद्ध 8 विद्यार्थी संगठनहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनु भएको हो। आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने बताइएको छ। उहाँले विद्युत उत्पादन, वितरण, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने बताउनुभयो। उहाँका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य छ। उहाँले अन्तर्देशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने पनि बताउनुभयो। टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालनका लागि कर्मचारी भर्ना गरिएको छ। पालिकाले कार्यविधि बनाएर नगर स्तरीय शहरी स्वास्थ्य प्रबन्धन केन्द्र सञ्चालन गर्न थालेको छ। अब केन्द्र मार्फत विशेषज्ञ सेवा, सिकल सेलका बिरामीको निदान, उपचार गर्नुका साथै स्वास्थ्य सचेतनाका क्षेत्रमा समेत काम गर्ने बताइएको छ। पालिकामा कोविड महामारीका बेला बनेको बहुद्देश्य भवनलाई प्रयोग गरी केही दिनमा सञ्चालन गर्ने तयारी स्वरूप काम भइरहेको छ। यसै विषयमा जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीसँग कुराकानी गरेकी छु।
12: हामी अब लगभग 7-8 दिनभित्रमै यो केन्द्रबाट सेवा सुरुवात गर्ने क्रममा छौं। तयारी एकदमै तीव्र भइरहेको छ। हाम्रो जनशक्ति, हाम्रो सामानहरू, आवश्यक कुराहरू तयारी भइसकेको छ।
13: यहाँहरूले जुन भवनबाट सेवा सुरु गर्दै हुनुहुन्छ त्यहाँ अहिले सामग्रीको

0: सुलभ र विश्वासिलो आधारभूत स्वास्थ्य सेवाको लागि यो काम गर्नुपर्छ भन्ने थियो। यसको हामीले के डाटाले दियो भने अहिले चाहिँ बढ्दो शहरीकरण छ र नसर्ने रोगको भार छ र नेपालको चाहिँ जनसंख्या हेर्नुहुन्छ भने पनि यो 1960 3% जनसंख्या शहरमा बस्थ्यो भने 2022 चाहिँ जनगणनाले चाहिँ 66% जनसंख्या चाहिँ शहरमा बस्छ भन्ने छ र उहाँहरूलाई चाहिँ नसर्ने रोगको बढ्दो भार र अस्वस्थकर जीवनशैली वातावरण प्रदूषण र व्यक्तिको 55% चाहिँ आफ्नो खर्च चाहिँ स्वास्थ्यमा भइराखेको छ निजीबाट र टिकापुरको यदि हामी डाटा हेर्छौँ भने 89,835 छ भने वडा नम्बर एकमा नै 46,697 जनसंख्या रहेको छ र यसले गर्दा चाहिँ टिकापुर वडा नम्बर एकमा चाहिँ ठूलो चाप रहेको छ जनसंख्या जसलाई आधारभूत स्वास्थ्य सेवा चाहिँ दिन पर्ने देखेको भएर पनि हामीले यो सेवाबाट एकीकृत रूपमा चाहिँ आधारभूत स्वास्थ्य सेवा दिन्छौँ र हाम्रो चाहिँ नगर स्वास्थ्य नीतिले पनि भनेको छ टिकापुरको बढ्दो शहरीकरण अस्वस्थकर जीवनशैली लगायत नसर्ने रोगको बढ्दो प्रकोपलाई रोकथाम तथा नियन्त्रण गर्ने कुराहरू छ र नगरपालिकाको भूगोल र जनघनत्व रोगको भार र सेवाको आवश्यकताको आधारमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था स्थापना विस्तार दरोन्नति गरिने भनेर पनि नगरपालिकाको नीति रहेकोले र अर्को नीति के छ भने स्वास्थ्य सेवा प्रवाहका लागि नगरपालिकामा आवश्यकता अनुसार वडाहरूमा स्वास्थ्य संस्थाहरू चाहिँ स्थापना गर्ने लगायतका नीतिहरूले पनि हामी यो कुरालाई अगाडि बढाइरहेको अवस्था चाहिँ छ।
1: सिकल सेल केन्द्र भनेपछि अब हामीले यहाँबाट चाहिँ के सेवा दिने तयारी गरेका छौँ?
0: अब यो त हामीले चाहिँ मूलभूत रूपमा चाहिँ यो शहरी स्वास्थ्य प्रबन्धन केन्द्र नै हो जसले चाहिँ हामी आधारभूत सेवाहरू चाहिँ दिने उपचारात्मक सेवा जनस्वास्थ्य कार्यक्रमहरू अन्य अन्य सेवा त दिन्छौँ नै र यसमा चाहिँ सिकल सेल पनि टिकापुरको हकमा हेर्ने हो भने हाम्रो चाहिँ प्राथमिकताको विषय हो यो। यसमा हामी सिकल सेलको प्रारम्भिक रूपमा पहिचान परीक्षण परामर्श गर्ने र केही औषधि उपचारहरू पनि गर्ने र जटिल भएको अवस्थामा उहाँलाई चाहिँ समयमा प्रेषण गर्ने भन्ने चाहिँ हामी चाहिँ सेवा दिन्छौँ। त्यसमा स्क्रिनिङहरू चाहिँ गर्ने पनि कुराहरू रहेको छ सिकल सेलको हकमा।
1: चिकित्सक सहितको सेवा दिँदै हुनुहुन्छ, फार्मेसी लगायतको कुराहरू पनि व्यवस्थापन गर्दै हुनुहुन्छ यहाँहरूले। अब यसमा चाहिँ खास गरी शहरी स्वास्थ्य प्रबन्धन केन्द्र चाहिँ वार्ड नम्बर एकमा एउटा ज्योतिनगरमा पनि छ नि त, वार्ड नम्बर एकमा दुईटा शहरी स्वास्थ्य प्रबन्धन केन्द्र हुने भयो, यो फरक चाहिँ के हुन्छ?
0: अब यो अलिकति यसमा के फरक छ भने अलिकति यसमा त्योभन्दा अलिक विशेषज्ञ सेवा चाहिँ थप्ने, अलिकति विशिष्टीकृत रूपमा हाम्रो आवश्यकता अनुसारको अन्य सेवाहरू पनि थप्दै जाने र धेरै जस्तो चाहिँ एकीकृत रूपमा चाहिँ हामी चाहिँ सेवा दिने र यसको दायरा यो भनेको हाम्रो नगर स्तरीय चाहिँ शहरी स्वास्थ्य प्रबन्धन केन्द्र हुन्छ। वडा नम्बर एकको चाहिँ वडा स्तरीय हो र यसले चाहिँ नगर स्तरीय यो सिङ्गो वडालाई नै यसले चाहिँ अलिकति समन्वय र सहकार्य गर्ने, अरूलाई पनि मोनिटरिङ गर्ने र जनस्वास्थ्यका कार्यक्रमहरू र शहरी स्वास्थ्य प्रबन्धनको कुराहरूमा सिङ्गो अन्य संस्थासँग पनि समन्वय गर्ने भएको हुँदा यो चाहिँ नगर स्तरीय छ र यसको अहिले कार्यविधिमा पनि नगर प्रमुख नै यसको अध्यक्ष रहने व्यवस्था भएकोले यो अलिक फरक चाहिँ हो।
1: अहिले चाहिँ त्यहाँ चाहिँ यहाँहरूले चाहिँ व्यवस्थापन गरेका सामग्रीहरू छ नि, बेड अथवा चाहिँ आवश्यक पूर्वाधारहरू जुन छ नि, त्यो सामग्रीहरू चाहिँ पालिकाले आफै खरिद गरेको अथवा चाहिँ कतैबाट यहाँहरूले सहयोग पाउनु भएको?
0: यो हामीले विशेष रूपमा यो हामी एडिबीबाट नै सहयोग पाएको छ। उहाँहरूले चाहिँ शुरूआतमै कोविडको बिरामीहरूको लागि चाहिँ बेड भर्नाको लागि भनेर उपलब्ध गराइएको थियो भने केही प्रयोगशाला सञ्चालनको लागि पनि अहिले सामानहरू आएको छ। धेरै जस्तो चाहिँ हामीलाई चाहिँ खरिद गर्नु परेको छैन, बाहिरबाट आएको छ र केही आवश्यक परेको के सामानहरू चाहिँ हामीले पालिकाले पनि खरिद गरेको छ। यसको चाहिँ हाम्रो चाहिँ छुट्टै कार्यविधि छ, शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 छ। यसलाई सञ्चालन गर्नको लागि र यसको टिओआर यसको उद्देश्य के हुने भनेर फरकै कार्यविधि चाहिँ रहेको छ हामीसँग।
1: शहरी स्वास्थ्य प्रबन्धनकै कुरा गर्दाखेरि चाहिँ अहिले अब सरकारले पनि शहरी स्वास्थ्य प्रबन्धनका कुरालाई चाहिँ एकदम प्राथमिकता दिएको अथवा चाहिँ यसलाई प्रविधि मैत्री अथवा चाहिँ कागजको प्रयोग कम गर्ने, हरेक बिरामीको चाहिँ विवरणहरू चाहिँ एकैचोटि हेर्न मिल्ने खालको त्यस्तो प्रविधि मैत्री बनाउने भन्ने कुरा गरिरहेको बेलामा चाहिँ जस्तो हाम्रो यहाँ चाहिँ पालिकामा भएको शहरी स्वास्थ्य केन्द्र भनेको छ तर अब चाहिँ ग्रामीण खालको सेवा होइन, प्रविधि मैत्री छैन नि त, यो बारेमा चाहिँ कतिको ध्यान दिनुभएको छ?
0: हो, एकदमै राम्रो प्रश्न गर्नुभयो हजुरले। हाम्रो अहिलेको बढ्दो शहरीकरणसँगै अहिलेको चाहिँ मान्छेको समस्याहरू फरक छ। आजभन्दा 2046 सालको मान्छेको स्वास्थ्यको समस्या एउटा थियो भने अहिले चाहिँ जीवनशैली अनुसारको समस्या फरक छ। मैले अघि पनि हजुरलाई भने अहिलेको विश्वव्यापीकरण, शहरीकरण र अहिलेको जीवनशैली अनुसारको समस्या फरक छ। अहिले चाहिँ मान्छेलाई चाहिँ के छ भने ट्रिपल बर्डन अफ हेल्थ भनेर भन्छ, जसमा चाहिँ पुरानो सर्वा रोगहरूको समस्या त छ नै, अहिले नसर्ने रोगहरू, नसर्ने रोगहरूकोमा पनि मुटु रोगहरू, क्यान्सर होइन, मधुमेह र साथसाथै मानसिक स्वास्थ्य समस्याहरू पनि छन् र त्यसपछि शहरीकरणको अर्को जनस्वास्थ्यको एउटा एजेन्डा के छ भने अर्को पनि समस्या यो बढ्दो चाहिँ सड़क दुर्घटनाहरू अनि वातावरण प्रदूषणहरू अनि विषादीहरूको प्रयोगहरू होइन, अनि यी कुराहरू पनि भावनाले अहिले चाहिँ हाम्रो चाहिँ शहरी स्वास्थ्य प्रबन्धनमा शहर केन्द्रित जनसंख्याका समस्याहरू र शहरभित्रमा पनि अझै सेवाको पहुँचबाट टाढा भएका बस्तीहरू र तिनलाई कसरी ल्याउन सकिने यी विशेष समस्याहरूलाई हामीले चाहिँ केन्द्रित गरेर जानुपर्छ। त्यही भएर शहरी स्वास्थ्य नीति 2072 पनि यही कुरालाई टेकेको छ कि अबको चाहिँ जीवनशैली फरक छ र त्यो जीवनशैली अनुसारका समस्या फरक छन् र त्यो फरक समस्यालाई चाहिँ सम्बोधन गर्नको लागि फरक नीतिहरू अप्नाएर जानुपर्छ भन्नेको छ र त्यसमा चाहिँ हाम्रो काम गर्ने चाहिँ लक्ष्य रहेको छ।

0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: शान्त र अनुशासित शैक्षिक वातावरण भएको,
3: आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
1: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको,
3: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
2: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
1: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर एक कैलाली, प्रधानाध्यापक भरत कुमार तिरुवा।

0: लाली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर पश्चिम एसियामा जारी द्वन्दका कारण नेपालले मानव विकासमा हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले जनाएको छ विप्रेषण आपूर्ति श्रृंखला र आयातमा निर्भरता उच्च भएकाले उद्धले नेपालको अर्थतन्त्र कृषि रोजगारी र खाद्य सुरक्षामा प्रतिकूल असर पार्ने प्रतिवेदनमा उल्लेख छ खाड़ी क्षेत्रमा रोजगारी गर्ने नेपाली श्रमिक र तिनका परिवार साथै गरीब तथा न्यून आय भएका घर परिवार सबैभन्दा बढ़ी जोखिममा पर्ने यूएनडीपीको निष्कर्ष छ खोज खबरमा अब पालो जनावाजको सरकारले देशैभरि सार्वजनिक स्थानमा भएको अतिक्रम हटाउन थालेको छ टीकापुर बजार क्षेत्रमा व्यापार व्यवसायका नाममा गरिएको अतिक्रम समेत हटाइएको छ आजको जनावाजमा हामीले नगरपालिकाले अतिक्रम हटाउनुलाई तपाईँ के भन्नुहुन्छ भनी केही नागरिकलाई सोधेका छौं
5: मेरो नाम योगेश चौधरी टीकापुर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरेर राखिएका थेला वा व्यापारिक संरचना हटाएको छ कानूनी रूपमा यो कदम एकदम सही छ सार्वजनिक जग्गा सबैको साझा सम्पत्ति भएकाले सडक फुटपाथ नाला पार्क वा सरकारी क्षेत्र अवरुद्ध हुनु हुँदैन तर हटाउन त हटाइयो यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको भए राम्रो हुन्थ्यो नगरपालिकाले निश्चित स्थान टोकिदिनुपर्ने सडक वा सार्वजनिक ठाउँ नछेक्ने व्यवस्था गर्नुपर्ने समय निर्धारण गर्नुपर्ने जस्तै बिहान वा साँझ कुनै एक समयमा बजार विस्तार गर्ने कर वा शुल्कको उचित व्यवस्था गर्नुपर्ने यसो गर्दा नगर पनि सफा र व्यवस्थित हुन्छ साथै सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदैन र ससाना व्यापारीको रोजगारी पनि जोगिन्छ
6: मेरो नाम सुनिता चौधरी जानकी छ जगतपुर सुकुम्बासी बस्ती हटाइरहेको छ डोजर लगाइरहेको छानबिन गरिरहेछ अहिले सुकुम्बासी र हुकुम्बासी त्यसमाथि म सकारात्मक विचार छ मेरो किनकि बालेनले धेरै राम्रो काम गरिराख्नु भएको छ अनि त नेपालमा व्यवस्थित ठाउँमा व्यवस्थित बाटोघाटो व्यवस्थित बजार बन्छ त्यसैले धेरै राम्रो काम गर्नुभएको छ एक प्रकारको राम्रै काम गरे पनि तर जुन वास्तविक सुकुम्बासी त्यसको चाहिँ व्यवस्थापन चाहिँ गर्नै पर्ने हुन्छ नत्र सुकुम्बासीहरू धेरै मर्कामा पर्छ
7: मेरो नाम हरिकश्यप हो म चाहिँ इन्डियादेखि यहाँ व्यापार गर्थे अहिलेको हजुरको नयाँ जो सरकार आएको छ जो नियम लगाएको छ आफ्नो देशको प्रति नियम जो लगाएको छ भने त्यो राम्रै नियम हो तर जो नियमको लागि चाहिँ राम्रो गर्न चाहन्छन् भने सरकार अनि हाम्रो देशमा जो जग्गा सार्वजनिक जग्गा कब्जा गरेर बसेछन् अनि त्यो खाली गरेर अनि चाहिँ हाम्रो हरेक देशको कुरा यस्तै हुन्छ कि सार्वजनिक ठाउँ चाहिँ कब्जा गर्न मिल्दैन व्यापार गर्न मिल्दैन त्यो राम्रो गरेर पछि पछि चाहिँ राम्रै होला
8: मेरो नाम निमबहादुर ठनाल सरकारले गरेको कुराहरूमा जो भूमाफिया र भूकम्पवासी छन् उनीहरूको लागि चाहिँ यो गर्नु भनेको जायज हो तर वास्तविक जो के भन्छ सुकुम्बासी छन् नेपालमा सुकुम्बासीको बढी जस्तो दलित र चौधरी परिवारहरू उनीहरूमा चाहिँ के भन्छ बढी जस्तो सुकुम्बासी नै छन् किनकि पुर्खाहरूको नाउँमा पनि उनीहरूको

0: प्रकाशनी नभएको पनि धेरै छन्। त्यस्तो यस्तो मान्छेलाई वास्तविक सुकुम्बासीको पहिचान गरेर चाहिँ सरकारले पहिला व्यवस्था गरेर त्यसको साथमै चाहिँ राष्ट्रवासको र शैक्षिक शिक्षाको र रोजगारीको व्यवस्था गरिदिनु पर्ने छ। त्यस पछि कदम चलेर हुन्छ। यो एक्कासी झ्यापझुप भयो, यसले गर्दाखेरि अलिकता नराम्रै नि लाग्छ लाग्नु त।
1: र नेपालले स्कटल्याण्ड र अमेरिका सम्मेलित एक दिवसीय अभ्यास सिरिजमा क्लीन स्वीप गरेको छ। नेपालले चारवटै अभ्यास खेल जितेको छ। मूलपानी मैदानमा भएको चौथो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई 7 रनले हरायो। नेपालले सन्दीप जोराको शतकको सहयोगमा अमेरिकामाथि जित निकालेको हो। जितका लागि नेपालले दिएको 265 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेटको क्षतिमा 257 रन मात्रै बनाउन सकेको थियो। नेपालको सिनियर टोलीले अब मंगलबारदेखि घरेलु मैदान किर्तिपुरमा विश्वकप लीग टू अन्तर्गत स्कटल्याण्ड र अमेरिका सम्मेलित त्रिकोणात्मक सिरिज खेल्नेछ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। जानकी गाउँपालिकामा 5 दिने सामुदायिक होमस्टे व्यवस्थापन तालिम शुरू। तालिमको सदुपयोग गर्न अध्यक्ष गणेश चौधरीको आग्रह। काठमाडौँबाट धनगढ़ीतर्फ आउँदै गरेको यात्रुभाग बस बर्दियामा दुर्घटना, 21 जना घाइते। राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य। र टीकापुरमा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र सञ्चालनको तयारी। नौ 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहे नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846349261।
5: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
6: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
5: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
6: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
5: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
6: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
5: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
6: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
5: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
6: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
5: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय टीकापुर 1 प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848342350 र 9814551934।
7: टीकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
8: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091561250 र 091560712।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रमा के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
1: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
0: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
1: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
0: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
1: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
0: सोरै आन सत्य भन्यो रमा,
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजी देखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रम
5: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
4: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
5: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
4: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
5: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
4: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
5: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
4: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
5: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
4: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
5: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
4: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
5: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
4: बाल मैत्री शैक्षिक वातावरण भएको,
5: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
4: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
5: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
4: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
6: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98-648-36-213।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी फ्रिज मोबाइल कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। 4 चौतारी इलेक्ट्रिकल्स टिकापुर 1 4 चौतारी संचालक काशीराम चपाई फोन नम्बर 9848443311
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरु चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरु चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
3: संचालक नारायण तिमिल्सिना सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली।
4: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री पंखा बिजुली तार घर वायरिङका सामान पूजाको सम्पूर्ण सामग्री प्लास्टिकको सामान कुर्सी टेबल भाँडाकुँडा स्टील काँस तामा पित्तल ग्यास सिलिन्डर भाडा ऱ्याक पाइन्छ।
1: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक संचालक कमला देवकोटा सम्पर्क नम्बर 9849951808। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: इजा सप्लायर्स सडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान सुट सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने अवश्य दिनुहोला।
1: इजा सप्लायर्स संचालक अन्जु बम सम्पर्क नम्बर 9848619551 र 9761876156 इशान सिद्धार्थ चौक एनएमबी ब्याङ्क नजिकै।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
2: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
1: नयाँ वर्ष 2083 साल के पावन अवसर में सबको ग्राहक, व्यापारी, शुभचिन्तक, दादू भैया, दीदी बहिनी हुकरन में सुख शांति समृद्धि एवं उत्तर उत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
0: हमारे यहाँ थारू पहिरन के लहंगा, चोलिया, धोती, सिलाई करना के संगे रेडीमेड भी उपलब्ध कराया जाए और कुर्ता सुरुआल, फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम भी करा जाए। एक तो सेवा करना मौका जरूर देगी।
1: अभी फैशन बुटीक, सामुदायिक पुस्तकालय भवन, टिकापुर, कैलाली, संचालक प्रतीक्षा चौधरी, फोन नम्बर 98 68 77 08 25।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाऊ है।
0: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 9854 89455 र 9863 69622।
10: रियल मिल्क रियल आइसक्रिम अमूल्य आइसक्रिम खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएको पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुङ्गाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
1: गणेश बाबा इंग्लिश बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
2: 4 GPA ल्याउन सफल भएको,
1: SCEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
2: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
1: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
2: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधान अध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 9848463601 र 9742039377।
3: नयाँ वर्षको शुभकामना।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
2: दाई, किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
2: ल, दाइलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गई त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी, तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
2: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पक्षीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना, फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
1: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
0: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सिमिट सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: कर्णाली मावि टिकापुरका विशेषताहरू:
1: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
0: कक्षा 9 देखि 12

0: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने
1: कक्षा एकदेखि पाँच सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको
0: अङ्ग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको
1: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको
0: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको
1: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको
0: नर्सरीदेखि कक्षा पाँचसम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको
1: सेनेटरी प्याडको व्यवस्था भएको
0: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको
1: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता
0: कर्णाली मावि टिकापुर कैलाली थप जानकारीका लागि फोन नम्बर 091551411 र 98584424167
3: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ
4: सञ्चालक प्रकाश भण्डारी सम्पर्क नम्बर 98485 96 94 63 08 10 स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 9868564678, टिकापुरे कैलाली, ब्लक नम्बर 14।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।
4: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 भर्ना खुल्यो।
4: मल्लिका विद्यापीठका संकल्पहरू:
5: नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
4: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
5: 60 कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
4: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
5: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
4: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 विद्यार्थीको अलगै व्यवस्था भएको,
5: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
4: कुनै पनि पढाइ शुल्क नलाग्ने,
5: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
4: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 सम्पर्कका लागि फोन नम्बर 9844333226 र 9844433320।
5: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर, ब्लक नम्बर 2।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
10: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम संसदमा पेश, मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य, नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्ष दलको टिप्पणी।
11: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ।
10: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी।
12: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
10: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत, यस वर्षको मनसूनको समयमा 19,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने।
13: मेन लिडहरू जस्तो दीपकसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
10: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एकको क्लीन स्वीप।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचा अनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
15: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनैतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
12: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
15: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिइएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देश्यीय जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिइएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिइएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
8: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढ़ी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढी छ, होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठूलो समस्या छ, खास गरेर कर्णाली प्रदेश, मध्य प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
15: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनैतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सैटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल,
16: आरम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
15: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि ज्येष्ठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुविदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डे 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
13: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसूनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठूलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसून फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन् कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने अब मुख्य रूपमा चाहिँ मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
15: यसैबीच कसरी मनसूनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सुरक्षित स्थानहरूको पहिचान गर्न राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुल्पानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जीतसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरूद्धका सबै खेल जित्दै श्रृंखला क्लीन स्वीप गरेको हो।
10: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
17: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो। त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
10: कृषिमा फेरिएका योजना के छन्? रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार टिकापुर कैलाली।
19: समुदायलाई जानकारी दिनुहोस्। रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
20: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
21: अँ रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
19: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
22: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
20: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
22: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
20: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
23: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
24: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
23: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
25: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
26: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
25: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
26: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
25: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
26: किसान सूचीकरण, परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
25: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
26: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
25: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
17: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु होइन। अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
25: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
0: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
10: वैदेशिक रोजगारबाट फर्किएका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
2: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
2: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 एकजनालाई निशुल्क छात्रवृत्ति दिइने,
2: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
2: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
2: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
2: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
2: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको,
2: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
2: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
26: सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
15: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
26: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
15: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
26: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ।
15: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
26: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
3: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ।
10: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
0: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको, यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलिक स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
3: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनुभयो?
0: अब नीति तथा कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
3: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
0: यस्तो छ, मूल कुरा बहुत राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समाव्याज भुक्तानी गर्ने नै समाव्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नुभयो, त्यो चाहिँ त्यस्तो देखिया छैन।
10: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
6: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: जेठ 2 गते पहिलो शनिबार
6: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
8: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: डाक्टर आउने दिन जेठ 2 गते पहिलो शनिबार
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772772।
9: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
11: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
9: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
11: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
12: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
9: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
16: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
27: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
11: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485188।
28: शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 सम्म भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू: शान्त वातावरण, सृजनात्मक तथा दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक हिमालय मावि घिया कैलाली।
29: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यही सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
30: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली
2: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
2: ए हो त कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका
3: कहाँ हुनु भाइ टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
2: अब त म ढुक्क
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
3: मोबाइल नम्बर 98 48 51 43 26 जमरापारी टिकापुर कैलाली

0: तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: बितल 25 वर्षके लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आफ्नो भवनसे सेवा देती रहल सक्कु बेरम हेन जानकारी गराइटिए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से सन्ध्या 7 बजे सम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हात जोड्नी सेवा, टुटल हात जोड्नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग टिकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
4: संचालक नवराज गेवाली, टिकापुर कैलाली।

0: 2083 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभ चिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
1: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि सर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
0: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर, कैलाली, संचालक वासुदेव पौडेल, सम्पर्क नम्बर 98584888148।
1: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी, सम्पर्क नम्बर 98484222373।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
1: 7 रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर, कैलाली, संचालक भेन्टीराम चौधरी, मोबाइल नम्बर 98485002008।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 9868564478, टिकापुरे कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यूज यूपी ट्रेड सेन्टर, टिकापुर एक, बलभद्र चोक, संचालक गोपाल परियार, मोबाइल नम्बर 9848424036। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर एक, बलभद्र चोक, क्याम्पस रोड, संचालक मदन राज न्युपाने, सम्पर्क नम्बर 9848497484। न्यू अछाम ट्रेडर्स, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र, नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट, पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर कैलाली, संचालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 9844833475। जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टिकापुर चार बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
2: नर्सरी केजी र 1 अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
0: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
2: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
0: सुरक्षित भवन, पर्खाल, खानेपानी र पुस्तकालयको व्यवस्था भएको,
2: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
0: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
2: जनप्रकाश आधारभूत विद्यालय टिकापुर चार बागमारा,
0: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 9584733।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98 50 85 18 08।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
10: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
10: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
9: जहाँ पाइन्छ
10: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
9: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
10: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
9: सुरक्षित, स्वच्छ र बाल मैत्री वातावरण,
11: मन्टेसरीमा एसीको व्यवस्था भएको।
10: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
9: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
10: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
9: सम्पर्क नम्बर 98484-33-677।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका कार्यक्रम जस्तो थिए, त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवार पूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य तथा हर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखस जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कैयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले ह्वेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा ह्वेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजनबारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
4: अन्य विषयमा बहस गर्दै गरौंला, तर छुट्न छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
0: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
5: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केटो नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख ढोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
2: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टोमा त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोयमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षण गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग सम्बन्धको उल्लेख त भएको छ, र त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिन सुनिन्न। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन?
2: होइन, त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार र लगानी मैत्री खालको एउटा खालको संकेत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन?
2: होइन, मैले भने नि हजुरको त्यहाँनिर उहाँको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर हरित कर प्रणाली कुरा राखेका छ गर्न सक्ने खालको कुरो हो कि भन्ने
0: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ
2: होइन मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरूले त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई
0: केही सातामा बजेट पनि आउँदैछ यो बीचमा तपाईँको सुझाव के छ सरकारले
2: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्छौँ तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो तर त्यसरी तपाईँको दुई तिन घण्टामा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्न उचित हुँदैन यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन सरकारले तपाईँको ढिलो गरी ल्याउनु भएको हो संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइदिएको त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो
0: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई अब अर्को विषय छोटकरीमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद भुयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन् आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट
3: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो त्यसपछि मूल्य केही घट्यो गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन मैले भर्खर इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढे मलाई त्यो मन परेन पूर्णत अस्वीकार्य तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूल में भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
1: 4 GPA ल्याउन सफल भएको,
0: SCEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
1: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
0: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
1: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर एक कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 9848463601 र 9742390377।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
3: संचालक नवराज गेवाली, टिकापुर कैलाली।
4: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना: 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहकवर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक भान्सामा प्रयोग हुने सामान यसै गरी जुत्ता चप्पल खेलौना प्लास्टिकका सामान सरसफाईका सामान र फास्ट फूडका सामान अब एकै ठाउँमा पाइन्छ।
1: 7 रेनबो मार्ग TMC रोड जमरापुल नजिकै ठिकापुर कैलाली सञ्चालक भेन्टीराम चौधरी मोबाइल नम्बर 98485002008।

0: नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बस्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
2: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
1: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
2: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
1: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
2: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
1: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
2: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
1: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
2: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
1: कक्षा नर्सरीदेखि कक्षा 3 अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98 48 43 32 50 र 98 14 55 91 34।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
3: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सिमिट सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: कर्णाली मावि टिकापुरका विशेषताहरू:
2: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
3: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
2: कक्षा 9 नर्सरीमा भर्ना हुन आउने बालबालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
3: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
2: योग्य, दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ, शान्त, बालमैत्री वातावरणमा पठन पाठन गराइने,
3: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
2: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
3: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
2: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
3: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
2: शिक्षण गर्दा प्रोजेक्टर, स्मार्ट बोर्ड, सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
3: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
2: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
3: सेनेटरी प्याडको व्यवस्था भएको,
2: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
3: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
4: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
2: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 0915614611 र 98584426167।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लुपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98648336213।
7: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
8: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
10: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
9: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
10: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
9: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
10: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
9: सोरै आन सत्य भन्यो रमा,
11: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
12: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
13: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
14: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि।

0: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
1: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, सञ्चालक कमला देवकोटा, सम्पर्क नम्बर 9849518808। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इजा सप्लायर्स फडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: इजा सप्लायर्स सञ्चालक अन्जु बम, सम्पर्क नम्बर 9848619551 र 9781871156। स्थान सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी, सञ्चालक सञ्जय चौधरी, मोबाइल नम्बर 9848769620, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतो, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
3: सञ्चालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59। लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
2: संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 4 85 36 95 98 14 63 08 10। स्थान टीकापुर 1 सिद्धार्थ चौक कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पक्षीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 98 48 44 19 16 र 98 07 23 584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी फ्रिज मोबाइल कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोला। चार चौतारी इलेक्ट्रिकल्स टिकापुर एक चार चौतारी संचालक काशीराम चपाई फोन नम्बर 9848443311।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल वीडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
2: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा
1: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
1: सब परीक्षण सेवा सर्पदंशको उपचार
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
1: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टिभी लेप्रोसिजिन एक्सपोर्ट सेवा
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538 उपेन्द्र शाह 9821607247 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिगापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा एसईको 2082 नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष परीक्षामा कुल 4,30,667 जना विद्यार्थी सहभागिता जनाएका थिए, जसमध्ये 2,84,160 जना विद्यार्थी माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्। यसरी राष्ट्रिय परीक्षा बोर्डले समेट नतिजाको विश्लेषण गर्दा सबैभन्दा उच्च जीपीए अर्थात 3.60 देखि 4 सम्म समेत ल्याउने विद्यार्थीको संख्या 48,312 रहेको छ। त्यस्तै 3.2 देखि 3.60 जीपीए ल्याउने विद्यार्थी 80,372 जना रहेका छन्। अन्य ग्रेड समूहको विवरण भने समेत 2.80 देखि 3.20 जीपीएमा 94,222 जना रहेका छन्। 2.40 देखि 2.80 जीपीएमा 55,977 जना देखिएका छन्। 2 देखि 2.40 जीपीएमा 5,190 जना छन्। 1.60 देखि 2 जीपीएमा 7 जना रहेको बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। संघीय सांसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले गर्नुभएको सही बुझाइ नीति तथा कार्यक्रमले भ्रष्टाचार शून्य सहनशीलता नीति लिएको छ। निजामती कर्मचारीलाई तटस्थ बनाउने, दलसँग आबद्ध भएकामा समेत जागिरबाटै हटाउने सम्मको नीति सरकारले लिएको छ। सरकारको नीति तथा कार्यक्रम 2083 सामान्य राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सांसदको दुवै सदनको संयुक्त बैठकलाई समेत सम्बोधन गर्नुभएको छ। 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन पश्चात जनताबाट प्राप्त स्पष्ट जनादेश सहित गठन भएको सरकारको तर्फबाट संघीय सांसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा गौरवान्वित भएको बताउनु भएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणामा अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्र सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकांक्षा सहित 2082 भदौ 23-24 युवा पुस्ताको ऐतिहासिक सहभागिताको आन्दोलनमा समेत जीवन समेत उत्सर्ग हुनुभएको समेत नागरिक तथा स्वयंसेवक एवं लोकतन्त्र स्वतन्त्र र परिवर्तनका विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात समूहप्रति श्रद्धाञ्जली अर्पण तथा घाइते हुनुभएको सम्पूर्ण योद्धाहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले बलिदान यस राष्ट्रका लागि समेत स्मरणीय र प्रेरणाको अक्षयमा स्रोत बनिरहने बताउनु भएको छ। उहाँले त्याग साहस र बलिदानलाई परिणाममुखी शासनतर्फबाट सार्थकता बनाउन समेत बताउनु भएको छ। जानकी गाउँपालिकाको आयोजनामा 5 दिने सामुदायिक होमस्टे व्यवस्थापन तालिम शुरू भएको छ। जानकी गाउँपालिकाको वार्ड नम्बर 6 शुरू भएको तालिममा जानकी गाउँपालिका 3 स्थापनामा समेत स्थानमा सञ्चालन भइरहेको होमस्टेमा आबद्ध नागरिकहरूलाई सहभागिता समेत जनाएको छ। तालिमको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिमको सही सदुपयोग गर्न आग्रह गर्नुभएको छ। अध्यक्ष चौधरीले पैसा कमाउन नजानेको अवस्थामा पैसा कमाउन बाटो पहिचानका लागि तालिम आयोजना गरिएको र सक्रिय भएर काम गर्न आग्रह गर्नुभएको छ। गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठेरेले तालिममा सिकेको कुरा व्यवहारमा उतार्नुपर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकारी भानुभक्त भट्टले गाउँपालिकाभित्र रहेका होमस्टे सञ्चालकहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरेको बताउनु भएको छ।
काठमाडौँबाट धनगढ़ी तर्फ आउँदै गरेको यात्रुवाहक बस चिसापानी क्षेत्र नजिक दुर्घटना पर्दा 21 जना घाइते भएका छन्। घाइतेहरूको अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट धनगढ़ी तर्फ आउँदै गरेको 98 ख 1949 नम्बरको यात्रुवाहक बस बर्देयाको अमरेनीमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बर्देयाको सूचना अधिकारी अनुसार बसमा सवार 21 जना यात्रु सम्पर्कमा आएका छन्। घाइते मध्ये 3 जनाको कोहलपुरमा उपचार भइरहेको छ भने 1 जनाको थप उपचारका लागि लम्की ल्याएको छ। अन्य घाइतेहरूलाई सामान्य चोटपटक लागेको अस्पतालमा भर्ना गर्नु नपरेको प्रहरीले बताएको छ। कैलालीको भजनीमा सब चिस्यान मेसिन हस्तान्तरण गरेको छ। मानिसको मृत्यु हुँदा आफन्त नआउने बेलासम्म सब घरमा राख्न समस्या हुन थालेपछि स्थानीयले चन्दा उठाएर प्राथमिक स्वास्थ्य केन्द्र भजनीलाई चिस्यान मेसिन हस्तान्तरण गरेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिकाका प्रमुख केवल चौधरी रहनु भएको थियो। सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टिकापुरको अध्यक्षमा जनक खड्का चयन हुनुभएको छ। इन्स्टिच्यूटको चौथो चुनावी साधन सभाले खड्कालाई 3 वर्षका लागि सर्वसम्मत चयन गरेको हो। संस्थाको उपाध्यक्षमा भानुभक्त जैशी, सचिवमा वीरबहादुर चौधरी, सहसचिवमा लक्ष्मण थापा, कोषाध्यक्षमा संजय भण्डारी सर्वसम्मत चयन हुनुभएको छ। यस्तै सदस्यमा तार प्रसाद अधिकारी, धर्मराज बजगाई पनि सर्वसम्मत चयन हुनुभएको छ। समितिको संयोजकमा रघुनाथ उपाध्याय चयन हुनुभएको छ। इन्स्टिच्यूटको चौथो चुनावी साधारण सभाबाट हिजोबाट शुरू भएको थियो। तमत्ता ताम्राकार एकता समाजको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। संस्थाका अध्यक्ष राजेश कुमार तमत्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी रहनु भएको थियो। कार्यक्रममा टिकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारी, ज्येष्ठ नागरिक झपर सिंह तमत्ता विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा दिव्य रत्न बाल विद्या मन्दिरको अध्यक्षमा चयन हुनुभएका कडक सिंह तमत्तालाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ। र नेपाल एले स्कटल्याण्ड र अमेरिका सम्मिलित एक दिवसीय अभ्यास सिरिजमा क्लीन स्वीप पारेको छ। नेपालको 4 समेत खेलमा जीत हात पारेको छ। मूलपानी मैदानमा सोमबार भएको चौथो तथा अंतिम खेलमा नेपालले अमेरिकालाई 7 रनले हराएको हो। नेपालले सन्दीप जोराको शतकको सहयोगमा अमेरिकामाथि जीत निकालेको बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरी बा, आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। ढिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: भएको हो? छोरीले भुकेर आएको छौ त।
1: हेर्नुहोस् न काका, छोरी फुलटिन बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
0: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
1: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
0: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
2: बाबा
1: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
0: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्ट बाहिर आऊ त।
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर

शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

छैन महाराज। त्यसो नभन्नुहोस् भनेर विन्ती गरे, मानिनु भएन। उनकै पिताजीका चरणमा गएर तोष्टालाई विन्ती गर्दा, म भन्दा मेरो छोरो धेरै विद्वान बुद्धिमान छ, जाला वा नजाला तर पनि ठिकै छ, म भनिदिन्छु भनेर आज्ञा गरिदिनु भयो। र मेरो बाबु राजन स्वर्गमा मरेपछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वरण भएर बस्ने, त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने, राजा इन्द्रको पण्डित बन्ने, पुरोहित बन्ने, यो त भाग्य होइन र। यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो, हो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा पो, तर बुबाले भनेपछि मैले जानै पर्यो। पर्न त वचनको मूर्ति, पिताको मूर्ति, आधारको मूर्ति, वचन ध्यानको मूर्ति, गुरुको मूर्ति, अब स्नेहको मूर्ति, आमाको मूर्ति, दयाको मूर्ति, दिदी बहिनीको मूर्ति, मैले जानै पर्यो, जान चाहिँ जान्छु, तर होला राम्रो होला नहोला भनेको। अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज भगवान परमात्माको भक्त महाराज इन्द्रको चरण पासमा पुग्नुभयो। महाराज इन्द्र अब तपाईँको पण्डित पदमा म आएँ, मलाई हजुरले जब नियुक्ति गराउनु भयो, वर्णन गर्नुभयो, अब तपाईँको पदमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कन शरी बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो, जसको नाम हो नारायण कवच। त्यो नारायण कवच लगाउँदाखेरि म बिहानै के गर्नु कसरी लगाउनु अब यसको बारेमा यहाँ बताउँछु राजोवाच। या गुप्त सहस्राक्षस सभान रिपु सैनिकान क्रणान्य बबु जयश्रियम। राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक उठ्नु। विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र, इन्द्र महाराज तिमी रक्षित हो, दैत्य सेनालाई तिमीले जित। र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो, इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको। विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बक्सन्छ, पहिला हात पाउ शुद्ध गर, उदो उत्तरपट्टि फर्ग, अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर, ओम नमो भगवती वासु ओम नमो नमो नारायणाय, अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय, तर्जनीभ्याम नमो नमो नमो नारायणाय, मध्यभाव्याम नमो नमो नारायणाय, अनामिकाभ्याम नमो नमो नारायणाय, जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय, कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय, प्रायपट भनेर ओम नमो भगवते वासुदेवाय, हृदय नमो नमो भगवती वासुदेवाय, शिरसे स्व नमो भगवती वासुदेवाय, कवचाय ओम नमो भगवती वासुदेवाय, नेत्रत्रया बहुषट ओम नमो भगवते वासुदेवाय, अस्त्राय फट, यसरी शरीरलाई बान्नु है त बिहानी जुरु कोठेर। शत्रु लाग्दैनन्, लागे पनि लाग्दैन बाटो अन्त, यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउने। अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु के भनेदेखि, ईश्वरको ध्यान गर्नु, गरूडमा चढ़ी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षकले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु, जलेश्वमा रक्षतुमस्ते मूर्ति यादुर गणे वरुण से पासाद स्थलेश्व माया बटुमा मनोव्यात त्रिविक्रमे खे बतु विश्वरूप। जलमा मलाई भगवान माछाले रक्षा गरिदिनु, थलमा वामनले, त्रिविक्रमले, आकाशमा नृसिंहले, संकटमा बराहले, मार्गमा परशुरामले, गिरीमा रामचन्द्रले, प्रवासमा नारायणले, जागरण आदि प्रयोगादमा नरले, गर्भमा दत्तात्रले, योगमा कपिलले, कर्म बन्दान सनत कुमारले, मदनात्मा हय श्रेष्ठले, मार्गमा दीपकमाते, कुर्म निरयात्मा धन्वन्तरले, कुभोजनमा ऋषभदेवले, द्वन्द्वमा यज्ञले, जनपवादमा बलभद्रले, कलात्मा शेषले, सर्पनागमा सर्पले, अनि व्यासले अज्ञानमा, बुद्धले पाखण्डमा, कल्कीले कली, कला मलात्मा, केशवले गदाया प्राप्तमा, गोविन्दले शारदीयामा, विष्णुले मध्याह दिनमा, मधुले अपराह दिनमा, माधवले स्वयंमा, ऋषिकेशले प्रदोषमा, पद्मनाभले अर्धरात्रमा, ईश्वरात्रमा, जनार्दन उषाकालमा, दामोदरले अनुसन्धामा, विश्वेश्वरले प्रभातमा, हे चक्र हे रिपु सैन्य दण्ड दग्धि भन्दै यस्ता प्रकारबाट यक्ष भूत पिचास राक्षस चूर्णहरूले पनि छुन नसकुन्, शत्रुले पनि अभेद कवच मैले लगाए, शंख ब्रह्मा जब सशंख आदि गरीका देवताको ध्यान गर्नु, मनन गर्नु, कीर्तन गर्नु, प्रार्थना गर्नु, आत्माको शान्ति गरिसकेपछि शत्रुले छुन सक्दैन, यिनै हो नारायण कवच। अनि शरीरमा कुनै प्रकारले वज्रबाण र शत्रुको दमन हुन सक्दैन भनिकन राजा परीक्षितलाई आज्ञा गरी बक्सन्छ, हरे हरि शरणम् हरि शरणम् ओम हरे शरणम् प्रभु।

महाराज परीक्षित, सुखदेव स्वामी ले स्थापना काले नारायण कवच को प्रकरण आत्मा शांति को अनुभूति को उपाख्यान प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा है सद्यबाट। अनि सम्पूर्ण मामलीले गरे विन्ती गरेछन्, मेरो भान्जा दुःख पाएपछि कि आमा कि मामा हो कि होइन जानेर त नि, त्यसै कारणले अब त्यसो भनेदेखि अब हामीलाई दुःख पर्यो, तपाईँले हामीलाई सेवा दिनु पर्यो मेरो भान्जा भनेर विन्ती गर्दाखेरि भान्जा के भन्छन् भनेदेखि, के दिने मामा भन्दा दैत्यका पक्षमा लागेर देवताको सर्वनाशपट्टि लाग्नुहोस् भन्दा, हेर्नुहोस् जसको नुन पानी खायो त्यसको गुणगान गाउनै पर्यो भन्दा, होइन होइन मनै परेन भने कुनै हालतमा पनि कुनै कुरा मिल्नै सक्दैन, मन पर्यो भनेदेखि जब गोप्य तरिकाले आफ्नो काम सफल पार्न किन मिल्दैन दिनु हुँदैन भने होइन, गोप्य तरिकाले भनेपछि ल ठिकै छ भनेर मामाहरूलाई गोप्य तरिकाले हवन गर्न लाग्नुभयो। हवन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा प्रजापति स्वा इन्द्राय स्वा वरुणाय स्वा कुबेराय स्वा नमोची बिस्तारे स्वा बेसरी शम्भरासुर बिस्तारे स्वा बेसरी गर्दै जाँदा देवता जति चाहिँ दुप्लो दानव जति मोटो, अब के भो हो यो काम भन्दा गुरुको गल्ती भएछ, यो कुरो पत्ता लगाइसकेपछि अब सिद्ध्याइदिन्छु भनेकन जब महाराज इन्द्रले वज्र प्रहार गरे गुरुको श्री काटे, तर चट्टै श्री काटे चट्टै काट्दा जब च्याप्प जोडियो फेरि आने फेरि जोडियो फेरि आने फेरि जोडियो, विश्वकर्माबाट बनाइएको वज्रको प्रभावबाट समुद्रको फिजमा लटपटेर हानेको वज्रको प्रभावबाट श्री च्वाट गिडियो, श्री च्वाट गिडिसकेपछि अनि त्यसदेखि पछाडिबाट आखिरको बीचमा श्री च्वाट गिडिसकेपछि हाकार हुकार र चित्कार जनजीवन अस्त व्यस्त, अनि त्यसपछिबाट महाराज जब तोष्टाले आफ्नो छोरो मार्यो रे भन्ने थाहा पाउनुभयो, तोष्टा ऋषिको जम्मा छोरा जब त्रिशिरको तीनटा चरा भएर शिर उडेर गयो, अनि त्यसपछि तोष्टाले थाहा पाउनुभयो जसले मेरो छोरोलाई मार्यो पण्डित बनाउन लगेको यज्ञ गराउन लगेको वर्ण गराउन लगेको सम्मान गराउन लगेको आज मेरो छोराको मृत्यु गर्छ भनेदेखि परकेश्वर नाको तँलाई तराई सिद्ध्याउने प्रकारको अब छोरो मैले पनि पाम। हेर जब तोष्टा ऋषिले भन्नुभयो हेर विश्वकर्मा त ब्राह्मण भएर ब्राह्मणको हत्या ब्राह्मणले गर्ने, त्यसै कारणले आजबाट तेरो हत्या पनि गराउँछु र आखिरका बेचमा त आजबाट पतित भइस भन्ने श्राप दिनुभयो र तिनैका कुल पतित हुन गएपछि र तैले शिल्पी काम गरिस ब्राह्मण भएर बाण बनाउने काम गरिस भनेर जब तोष्टालाई पनि यता विश्वकर्मालाई श्राप परिर अनि विश्वकर्माजी पनि श्रापको भागी भन्नुभयो, तोष्टा नाम गरेको ऋषिले आफ्नो छोरो जन्माउनका निमित्त मेरो पुत्रलाई मार्ने इन्द्रलाई सत्यानाश गर्छु भनेर महान यज्ञ आजको मितिबाट प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्याबाट। अब महान प्रतापी महान पराक्रमी तोष्टा ऋषिले ब्रह्माजीको प्रति र अग्निदेवताको प्रतिमा प्रार्थना गरेर आफ्नो छोरो मार्ने विश्वरूप मार्नेवाला कुकर्मीलाई मार्न सकौं महाराज इन्द्रको हत्या गर्न सक्ने पुत्र पैदा गर्न सकौं भगवान अग्नि हे कि महापुरूष भनेर प्रार्थना गरे, यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा यज्ञको प्रतापबाट महापुरूष यस किसिमबाट महान डरलाग्दो प्रकारको प्रतापी पुत्र पैदा हुन आँट्यो जसको नाम वीरताले पूर्ण भएको असुर दानव, सबै पक्षलाई आफ्नो कब्जामा लिन सक्ने र सबैबाट आतंकित फैलाएर आफ्नो कब्जामा लिन सक्ने वीर योद्धा पुरूषको पैदा भयो जसको नाम हो वीरता असुर, वृत्रासुर नामको दानव पैदा भइसकेपछि त्यसले जनजीवन सारा सम्पूर्ण अस्तव्यस्त गर्यो, सारालाई दचकायो हप्कायो अनि आफ्नो पञ्जामा सारा विश्व ब्रह्माण्ड लिने कोशिश पनि गर्यो। महाराज के को निमित्त आह्वान गर्नुभयो भन्दा अरू कुराले होइन बाबा, यो महान दुर्जन यो महान कुकर्मी यस्तो प्रकारको जब यो जब यस किसिमबाट आतताई हामीलाई बडो आपत्ति दियो विपत्ति दियो संकट दियो, यो संकटबाट मोचन गर्नका लागि भनेर प्रार्थना गरिसकेपछि ल धन्दा नमान अब म जान्छु पिताश्री भनेर सरासरी यस किसिमबाट जानुभयो र वृत्रासुर नामको दानवले घोर घम संग्रामको युद्ध स्तर कार्यक्रमको तयारी गर्यो। ए राजा इन्द्रे त पापीमा नम्बर एक, तैले मेरो दाजुलाई पण्डित बनाउन ल्याएको मार्ने, तैले गुरु आमा भोगविलास गरिस, दिदी बहिनी बलात्कार गरिस, गोरु बनेर अर्कालाई ज्वरोमा बोकेर हिँडिस, गधा बनेर पनि तैँ तयारी छस्, त्यति मात्रै होइन धर्मले नष्ट जनले नष्ट कर्तव्यले निष्ठाबाट नष्ट भएको तपाईँको बदमास आज तसँग लड्ने हो लाइजो भनेर लडाइँको लागि तयारी भयो र अनि त्यहाँदेखि प्रान्तका लागि सारा लड्नका लागि तयारी भइसकेपछि अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित अब के गर्ने कसो गर्ने भनिकन
जब यस्तो प्रभावबाट बडो समस्या प्राप्त गर्यो रे अनि जब त्यसदेखि पछाडि त्यसको निमित्त बडो संकट प्राप्त भएको खण्डमा राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणी आज्ञा गर्नुभयो लविश्वर अब ममाथि हजुरको दया भाव रहोस् यदि ममाथिको कृपा र भाव रहोस् भनेर कृपा र दयाको भावको निमित्त अनि तुष्टा नामको ऋषिका छोरा विश्वरूपको हत्या भएको खण्डमा वृत्रासुरका भाइले राजा इन्द्रलाई चढाई गरे। इन्द्र महाराज पलायन बाद भागिसकेनन् लडाईमा, यमले सकेनन्, वरुणले सकेनन्, कुबेरले सकेनन्, आग्नि नैऋत्य वायुशान उर्वादो सारा दस्तिकपाल जित्यो र हिरणले यस किसिमबाट जब त्यो मान डर लाग्दो वृत्रासुरले एक छत्रको राष्ट्रको अध्यक्ष भयो त्यसपछिबाट त्यसलाई सिद्ध्याउन कसो गर्ने होला भनेर राजा इन्द्रले समस्याको विषयलाई लिएर प्रार्थना गर्न जानुभयो र ब्रह्माजीसँग

ब्रह्मा कमलमा विष्णु जलमा शौनकादृशी प्रणाली यदि भइसकेपछि बडो संकट पर्यो र अब समाधानको निमित्त ब्रह्माजीलाई प्रार्थना गर्दा ब्रह्माले सक्नु भएन अनि वृत्रासुर मार्न के गर्ने भनेर प्रार्थना गर्दा शिवजीको चरणमा गएर विन्ती गरे राजा परीक्षितका हजुरमा सुखदेवले बडो प्रेम प्रभु श्रीमद् भागवतको महिमाको बारेमा प्रकाश पारिबक्स्यो नवत शौनकादृशी प्रणाली यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथा प्रमाण गरे अब ब्रह्माजीले पनि सम्भव भएन शिवजीले पनि त्यो वृत्रासुर मार्न सक्ने सम्भावनाको आफ्नो कुरो जाहेर गरिबक्सिन अब विष्णु भगवानलाई नै विन्ती गर्नु पर्छ।

परमात्मा परमेश्वर प्रसन्न हुनुभयो, के माग्छौ देवता गणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस्, समस्याको समाधान गराई बख्शोस्। भगवान विन्ती गर्दा अह भगवान भन्नुहुन्छ के माग्छौ, वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि यो दिग्विजय कार्यलाई कसरी समाप्ति बनाउने भन्दा खै अब त्यो मलाई पनि थाहा छैन, त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम हो भगवानबाट। प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरिमा वृत्रासुरलाई मार्न लागे। अब मणिद्वीप वासिनी भुवनेश्वरीका चरणमा गएर विन्ती गरे। परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो अनि त्यसदेखि प्रान्त सौनका दृश्य प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कीर्तन निधिध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसकिबक्छु। लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नु भएको छ। लौ त सौनका दृश्य प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नामको ऋषिको हाँडको यन्त्र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिचमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले हान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यस्तो नीति भयो उपरान्त। लौ दधिची ऋषिको हाँडको यन्त्र माग्न कसकहाँ कसलाई पठाउने भन्दाखेरि ब्राह्मण सेव ब्राह्मणो गति माग्ने काममा बाहुनै सिकालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो कल जतिको सिकालु कोही जातै हुँदैन, दिनी गोरा चाहिँ बन्द, माग्ने गोरामा खुब टाटो हुन्छ हो। ल त्यसो भए त मिले त लौ र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाश्री सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भने ब्राह्मणलाई पठाइयो। लौ दधिची ऋषि भनेर विन्ती गरे, केलाई आउनुभयो भनेर सोद्धाखेरिमा हजुरको एक बित्ताको हाँड चाहियो हामीलाई बाह्र अङ्गुलको। भनेपछि ब्राह्मणले के भन्दे, अङ्गहीन था देही सर्व कर्म सुनक्षेम, अङ्गहीन भएपछि शरीरको महत्व हुँदैन, कहाँ दिन्छु एक बित्ताको हाँड, सम्भव छैन भनिदिनु हो। अरू जात भए त्यत्तिकै लरकै लगाइहाल्थे, बाहुनले फेरि अर्को जाल फाले। होइन, एउटा कुरा विन्ती गरौं गुरु, एउटा मरेर हजार जनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो। यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दिइबक्सनु पर्यो हाँडको यन्त्र भन्दा खै। पुनर्ग्राम पुनर्वित्तम पुनर्क्षेत्र पुनर्गृहम पुनः शुभा शुभम कर्म न शरीर पुनः पुनः घर गाउँ शहर बजार टाउन प्लान दाजुभाइ दिदीबहिनी सारा ठाउँमा पाइन्छ, शरीर पाइँदैन कसरी दिउँ भन्नु हो। मेरो महाराज एक भित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो। फेरि ब्राह्मणले अर्को जाल फाले, हेर्नुहोस् एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ, बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ, रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ, मारध्वज राजाले शरीरको हाफ्रो दाहिनेपट्टि अगौनी काटेर दान दिए उनको कृति कस्तो रह्यो, फेरि कनशिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो, त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए कत्रो कृति गर्यो। रेम भीम श्रेम नियम यो संसारमा सारा सम्पूर्ण भन्दा दानै ठुलो हो दिनुहोस् भनेपछि हो र त जस्तो बनाइदिइहाले, अरू जात भए छैन छैन छैन भन्थे, हुँदैन हुँदैन लोप भइहाल्छ, हाम्रा खलकले मिलायो लैजानुहोस्। अनि त्यसदेखि पछाडिबाट ल हुन्छ।

भनेर यस किसिमले योग मार्गको प्रभावबाट शरीरको प्राण आहुति दिनुभयो र सारा सम्पूर्ण हाणहरूलाई र अमोघ नामरीको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर महाराज इन्द्र लडाई गर्नको लागि अहिले वृत्रासुरको अगाडि कम्मर कसिसक्यो भन्ने सम्बन्धको कथा यही सत्यबाट महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतरीशेश्वर प्रणालीहरू अब यहाँलाई जुन श्रीमद् भागवतको महिमाको वर्णन विस्तारको बारेमा मैले यसो मत प्रमाण गरिएको सुश्रकार भनेर राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ।

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रम,
3: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट। नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट।
4: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
3: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
4: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
3: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
4: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
3: सीसीटीभी क्यामेरा द्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
4: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
3: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
4: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
3: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कभर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
4: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
3: कम्प्युटर ल्याब र विज्ञान

कसैले गर्दैछ भने उसको निन्दा गर्न तत्पर रहन्छन्। अनेक कुराहरू छन् मानिसहरूको प्रवृत्ति, यद्यपि उसले आफूलाई राम्रै ठान्दछ तर ठानेर के गर्नु, ईश्वरको दृष्टिमा त ऊ सही छैन। किनकि हामी जति पनि कर्महरू गर्दछौ हामी दुनियाँलाई झुक्क्याउन सक्दछौ, प्रत्येक व्यक्तिलाई झुक्क्याएर आफ्नो अनुचर बनाउन पनि सक्दछौ। त्यही त गरिरहेका छन् आज समाजमा, विश्वमा त्यही गरिरहेका छन्। हरेकले आफ्नो अनुचर बनाउन चाहन्छ अर्को व्यक्तिलाई। त्यसैले त अनेक प्रकारका मतहरू जन्मिन्छन्, नभए मतको के आवश्यकता। यदि साँच्चै नै हामीलाई अध्यात्म चाहिएको हो, साँच्चै नै हामीलाई ईश्वर चाहिएको हो, साँच्चै नै हामीलाई मुक्ति चाहिएको हो भने सृष्टिको आदि संविधान जुन परमपिता परमात्माले मनुष्यहरूका सम्पूर्ण कल्याणको निमित्त मानव सृष्टिको आदिमा अग्नि अंगिरा वायु आदित्य नाम गरेका ऋषिहरूको हृदयमा जुन वेदहरू प्रकट गर्नुभयो, जुन वेदको ज्ञान आफ्नो प्रेरणाद्वारा प्रस्फुटन गर्नुभयो, त्यो वेदमा जुन अध्यात्मको चर्चा छ, जुन धर्मको चर्चा छ, जुन ईश्वर प्राप्तिको चर्चा छ, जुन मुक्तिको चर्चा छ, यी सबै कुराहरू जहाँ लेखिएका छन्, जसलाई पढ्नाले मनुष्य त्यो मार्गमा अवश्य पनि हिँड्न सक्छ, उसले खोजेको कुरा पनि प्राप्त गर्न सक्दछ। फेरि पनि मानिसले के गर्यो, मानिसले यसैको नाममा, ईश्वर प्राप्तिको नाममा, अध्यात्मका नाममा अलग अलग मतहरू खड़ा गर्यो जो वेद विरूद्ध छन्, ईश्वरको आज्ञाका विरूद्ध छन्, र ती मतका पछाडि ठूलो जमात खड़ा गर्ने प्रयत्न गर्यो र त्यही भइरहेको छ। यो करिब करिब 2500 वर्षदेखि 3500 वर्षको बीचमा जति पनि जन्मेका छन् र वर्तमानमा जति जन्मिरहेका छन् त्यसैको आधारलाई लिएर कहीं न कहीं वेद विपरीत मतहरू चलाएर मानिसहरूलाई झुक्क्याइरहेको देखिन्छ। र साँच्चै यदि ईश्वर नै चाहिएको हो भने कहीँ जान आवश्यक छैन, कुनै मतको स्थापना गर्न आवश्यक छैन, किनकि ईश्वर त सबैका लागि समान छ, चाहे त्यो संसारको जुन सुकै मतको व्यक्ति किन नहोस्। ईश्वर एउटै छ, जसरी मानिसले अलग अलग देखाइरहेका छन् त्यस्तो हुँदै होइन। त्यो त मानिसले आफ्नो अज्ञानतालाई फैलाइरहेका छन् र आफ्नो स्वार्थलाई ढाकछोप गर्दै त्यस्तो प्रकारको कार्य गरिरहेका छन्। यति मात्रै होइन, हाम्रा जो इतिहासहरू छन् ती इतिहासहरूमा जो वास्तविक तरिकाले लेखिएका छन् त्यसलाई समेत तोडेर, त्यसलाई समेत उल्टो पारेर, त्यसैको विपरीत कार्य गर्ने काम पनि गरेका छन्, देखिन्छन् समाजमा, स्वीकार गर्दैनन्। आफूले, आफ्नो मतले, आफ्नो मतको संस्थापकले जुन मत प्रकट गरेको छ त्यही मतलाई विश्वास गर्छु, अरूलाई विश्वास गर्दैन। र त्यो मतमा उसको आफ्नो एक किसिमको विज्ञापन हुन्छ, किनकि उसले त्यही विज्ञापनको आधारमा अगाडि बढाउने प्रयास गरिरहेको हुन्छ। तर वेदमा कुनै विज्ञापन छैन, संसारका प्रत्येक मनुष्यका लागि एक समान उपदेश वेदले गरेको छ। न कुनै सम्प्रदायको नाम छ, न कुनै इतिहासको नाम छ, न कसैको वंशावली छ, न कसैको विरुद्धावली छ, केवल छ त विशुद्ध ज्ञान छ, सबैका लागि छ, समान छ। र कतिपय व्यक्तिहरू जो वेदलाई पढेका छैनन्, वेदले आफ्नो आँखाले हेरेका छैनन्, केही दुष्ट प्रवृत्तिका व्यक्तिहरूले जो वेदको अनर्थ गरेर समाजलाई पस्केका छन् र त्यसलाई पढेर वेदमा हिलो छ्याप्ने प्रयास केहीले गर्छन्, जसले वैदिक सनातन धर्मलाई तिलाञ्जली दिएर विभिन्न मतहरूमा प्रवेश गरेका छन्, तिनीहरूबाट त्यस्तो कार्य भइरहेको हुन्छ। र यी सबै गर्नका लागि सबै स्वतन्त्र पनि छन्, कसैले प्रतिबन्ध लगाउन सक्दैन, किनकि कर्म गर्नका लागि हरेक मनुष्य स्वतन्त्र छ र कर्म गर्न स्वतन्त्र छ।